0: بسم اللہ الرحمن الرحیم۔ مزن ناظرین، میں ہوں ظفر شیخ اور ریڈیو ہم وطن اور نئی دنیا کے پلیٹ فارم سے اپنا پروگرام لیے آپ کی خدمت میں حاضر ہوں۔ آج کا پروگرام جناب، میں ریکویسٹ کروں گا کہ آپ ضرور سنیں اور دیکھیں بھی، کیونکہ آج کے پروگرام میں ہم یہ چاہتے ہیں کہ بغیر مہمان کے میں اور رضا مصطفیٰ صاحب اپنے دل کی باتیں بھی آپ کے سامنے رکھیں، اور جو موجودہ حالات ہیں ڈنمارک کے، پاکستان کے، دنیا کے، اور
1: ہمارے دل کے،
0: اپنے اندر کے دل کے، وہ سارے آپ کے ساتھ شیئر کریں۔ تو امید کرتا ہوں کہ آپ ہمارے پروگرام کے ساتھ ساتھ رہیں گے، اور اگر کوئی بات کرنا چاہیں ہمارے ساتھ ٹیلی فون لائن پہ، تو رضا مصطفیٰ صاحب رپیٹ کریں گے یہاں اسٹوڈیو کا نمبر بھی، اور اس پہ آپ فون کر کے ہمیں کوئی بھی اپنی بات، اپنے دل کی بات، اپنے ملک کی بات، اپنے ڈنمارک کی بات، دنیا کی بات، کوئی بھی بات اگر کرنا چاہیں تو آپ ضرور کریں۔ اور جیسا کہ آپ کو پتہ ہی ہے کہ اس وقت پوری دنیا میں گرمی کی ایک لہر ہے، اور خاص طور پہ یورپ ممالک میں یہ سنا اور دیکھا جا رہا ہے کہ بہت زیادہ گرمی پڑ رہی ہے، بلکہ پچھلے دنوں میں تو کافی حد تک بڑھ گئی تھی۔ فرانس، پرتگال، انگلینڈ اور باقی یورپین ممالک میں کافی افراد کی فوتگی کی اطلاعیں بھی آئیں، اور خاص طور پہ ہمارے جو بزرگ افراد ہیں، عمر سیدہ افراد، جو کہ اس حد کی گرمی کو برداشت نہیں کر سکتے، تو وہ دنیا سے چل بسے۔ بہرحال ان کا وقت مقرر تھا، کوئی نہ کوئی بہانہ تو بننا ہوتا ہے کسی بھی انسان کا دنیا سے روح پوچھنے کا۔ تو یہ دنیا کا نظام ہے، اسی طرح زندگی کا سلسلہ بھی چل رہا ہے۔ تو سب سے پہلے تو میں یہ رضا مصطفیٰ صاحب کو جناب باقاعدہ پروگرام میں دعوت دیتا ہوں، تو ویسے تو ہمیں وہ کنٹرول کرتے ہی رہتے ہیں پروگرام میں، لیکن میں یہ چاہوں گا کہ ان کو باقاعدہ میں اپنے پروگرام میں دعوت دوں تاکہ ان سے بات چیت ہو اور انٹریکشن بھی ہو۔ اچھا رضا صاحب، سب سے پہلے تو یہ ہمارے دیکھنے اور سننے والوں کو بتائیں کہ ڈنمارک میں ایک پاکستانی سوغات جو عام ہیں، وہ اچھا بھی لگتا ہے کہ پاکستان کی سوغات ہے، اور پوری دنیا میں یہ پاکستان کا نام روشن ہو رہا ہے اس سوغات کی وجہ سے، اور ہاموں کی پروگرام فیسٹ اور سمر فیسٹ، اور میں سمجھتا ہوں میں بھی چند اٹینڈ کر چکا ہوں اور چند آنے والی بھی ہیں۔ تو اس کے حوالے سے سب سے پہلے تو یہ بتائیں کہ ہم لوگ تو خود تو پسند کرتے ہی ہیں آموں کو، لیکن یہاں جو تارکین وطن ہے اور خاص طور پہ یہاں کی مقامی آبادی ہے ڈینش، وہ بھی ان کو پسند کرنے لگے ہیں، اور ظاہر ہے یہ اللہ تعالیٰ کی طرف سے ایک قدرتی نعمت ہے، اور جس طرح اس کے اندر مٹھاس ہوتی ہے، اسی طرح ہماری کوشش بھی ہوتی ہے کہ ہم اپنے اندر بھی اسی طرح کی مٹھاس پیدا کریں، اور کوشش کریں کہ لوگوں کو اپنے کلچر سے، اپنے ملک کی روایات سے بھی روشناس کرائیں۔ کیا کہنا چاہیں گے؟
1: بہت شکریہ ظفر بھائی پروگرام میں شامل کرنے کا۔ لگتا ہے کہ آج کا پروگرام واقعی جو ہے نا، کوئی کھٹیاں میٹھیاں گلاں ہون گئی ہیں، کوئی تسی سناو گے، کوئی میں سناواں گا،
0: جی جی،
1: تو مل کے جو ہے نا کوئی کھٹی میٹھی کرتے ہیں آج۔ اور مزسمین، میں اپنی طرف سے نا پہلے معذرت کر دیتا ہوں کہ اگر کسی کی دل آزاری ہوئی نا تو ایڈوانس میں جو ہے نا سب سے جو ہے نا وہ معذرت،
0: جی جی،
1: آپ بھی کر رہے ہیں۔ اچھا دوسرا، آپ نے کہا ٹیلی فون نمبر، اگر کوئی سامعین آج، اگر آپ نے بھی اپنا دل کا بوجھ کوئی ہلکا کرنا ہے نا، تو بالکل جناب، آج ظفر شیخ صاحب کے کندھے جو ہے نا بڑے چوڑے ہیں، بلکہ ان سے میں ابھی ان کو چھیڑتے ہیں تھوڑا سا، پھر دیکھیں ہوتا کیا ہے۔ تو ٹیلی فون نمبر ہے 33 21 29 84، 33 21 29 84۔ یہ نمبر نا میں گب گاہ دہراتا رہوں گا، تو بالکل جناب آپ نا آج فون کر کے نا اپنے دل کا بوجھ ہلکا کریں، جتنے بھی آنسو بہانے ہیں، کوئی باتیں کرنی ہے کسی کو، بغیر نام لیے نا وہ بھی کر سکتے ہیں، نام لے کے بھی کر سکتے ہیں، بغیر نام لے کے بھی جو نا وہ کہتے ہیں نا انونیم وہ۔ اچھا ظفر شیخ صاحب، آپ کے پروگرام کا فارمیٹ ہوتا ہے ایک مہمان، جس میں آپ ان سے کھٹی میٹھی باتیں کرتے ہیں،
0: جی جی، تو ویسے زیادہ تر تو باتیں سیاست کے حوالے سے ہی ہو جاتی ہیں، کیونکہ ہمارے مہمان یہ چاہتے ہیں کہ سیاست کے حوالے۔
1: ہیلو جی، ہیلو جی، پہلے تو کوئی کھٹی میٹھی سن لیجیے۔
0: جی جی جی
1: جی، السلام علیکم، کون صاحب بول رہے ہیں؟
2: جی وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
1: جناب میاں ظہیر صاحب، آپ کی تو ہم نے آواز بھی پہچان لی، آپ کو تو اپنا تعارف کرانے کی بھی ضرورت نہیں ہے،
2: یہ آپ کا پیار ہے آپ دونوں کا شیخ صاحب۔ اچھا اصل میں मैं थोड़ा सा बिजी था, लेकिन शेख साहब ने आमो का नाम लिया ना जब,
1: तो आपके मुंह में पानी आ गया ना?
2: मेरे मुंह में पानी आ गया, तो मैंने कहा कि मैं जल्दी जल्दी ना मुंह मीठा कर लूं और आमो के मुतालिक बात कर लूं।
1: जरूर।
2: तो ये है कि माशाल्लाह छुट्टियों में आप बैठे हुए हैं दोनों, और हमारे वो दो बुजुर्ग भी पहले प्रोग्राम करके गए हैं। रजा मुस्तफा साहब भाई, ये जो डॉक्टरों के मुतालिक वीजों के मुतालिक बात हो रही थी, वो मैंने आपको कमेंट्स भी लिखा था। असल में ये बात हो या कोई और वीजे का मामला हो, हम अपने अजीजों को, रिश्तेदारों को, दोस्तों को जब ये कहते हैं ना कि भाई ऐसे हालात नहीं है, ये तरीकेकार है, कोई सियासी बंदा भी हो, यकीन करो वो कहते हैं तुसी झूठ मार दे हो, तो तुसी ते सानू असल जाना नहीं चाहते, क्या करें? ये सबसे बड़ा मसला हमारा ये है। तो हम फिर उनको उनके हालात पर ही छोड़ देते हैं, जाओ यार आओ आके खुद ही देख लो। यहाँ तक के मैं कसम खा के कहता हूँ, अब 14 अगस्त आ रहा है, कई वजीर मशीर सियासी हजरात आने के लिए तैयार हैं, वो मियाँ जी तुसी बस स्पॉन्सर कर लो, मियाँ जी तुसी बस स्पॉन्सर कर लो। अच्छा, उनको बताते हैं ना कि यार ये तरीकेकार है, जाओ इस्लामाबाद, वहां जाके वीजा अप्लाई करो, फीस दो, वो हमें ई बक्स में मिलेगा, हमें उसको हम फिल कर देंगे। वो उससे वक्त नहीं, नहीं नहीं नहीं अच्छा अच्छा बहरहाल ये बात मैंने, ये सितम ज़रीफ़िया हम सब के साथ ही, ये आपका मसला नहीं है, अच्छा किया आप लोगों ने। बाकी शेख साहब अगर कोई फरमाए हमें कुछ कोई अच्छी अच्छी गुफ्तगू करें शेख साहब के साथ, तो बड़ा मजा आएगा।
1: नहीं जी, आज मियां साहब जफर शेख साहब को ना छेड़े, वो ना आज बड़े दुखी हुए हुए हैं। लेकिन मियाँ साहब आपसे मैं थोड़ा सा, अब आप वो क्या कहते हैं हमारे टायर चढ़ ही गए हैं, तो आपसे भी दो बातें कर लें। ये जो बात आपने, मैंने आपका कमेंट्स पढ़ा था, सामीन आपको मैं पढ़ के सुनाता हूँ, मियाँ जही साहब लिखते क्या है। वो कहते हैं डॉक्टरों के मुतल्लिक बात हो रही थी, ये बाशिक रशी और नसर साहब जो बात कर रहे थे उसके हवाले से, हम जब अपने अजीजों को डेनमार्क के हालात से आगाह करते हैं तो वो कहते हैं कि आप झूठ बोलते हैं। लेकिन मियाँ साहब मुझे ये बताएं कि जब मियाँ ज़हीर और रज़ा मुस्तफ़ा पाकिस्तान जाएंगे और बड़ी बड़ी कोठियां बनाएंगे, मार्बल स्पेन से मंगवाएंगे, दरवाज़े जो हैं वो फ्रांस से आएंगे, और कारपेट जो है वो जो है दुबई से आएगा, तो वहां पे जो हमारे साथ जो पले बड़े हैं, स्कूल में गए हैं, वो कैसे यकीन करेंगे कि जनाब मियाँ ज़हीर और रज़ा जो कह रहे हैं कि वहाँ के हालात ठीक नहीं, रिहाइश नहीं मिलती, काम नहीं मिलते, अगर मिलते भी हैं तो बड़े कठिन होते हैं, और जब हम बाहर जाते हैं तो पैसे भी ऐसे उड़ाते हैं जैसे कि पता नहीं दरख्तों से हम लेके आए हैं, तो मियाँ साहब वो किस तरह यकीन करेंगे हम पे?
2: बड़ी अच्छी बात की रजा मुस्तफा भाई। पहली बात तो ये है कि हो सकता है होंगे कोई लोग जो रेड कारपेट जिनके लिए बिछता होगा, जिनके लिए कारें आती होंगी, मैं तो अपनी बात बता सकता हूँ, बल्कि मैं आपको एक लतीफा बताता हूँ जो मैंने कई दफा अपने दोस्तों को, अपने अजीजों को भी बताया। मैं 1990 में यहाँ आया था डेनमार्क में, तो एक साल बाद ही अल्लाह ताला जन्नत फ़िरदौस और जगह ताफ, मेरी माँ बीमार थी तो मैं पाकिस्तान गया, तो सर्दियों का मौसम था, मेरे कजन की गुगू मंडी में कपड़े की दुकान थी, तो मैं खेस लेके तो चला गया वहां उसकी दुकान के ऊपर। तो उसने बड़े फख्र से मेरा तारफ कराया, वहां जो उनके कस्टमर थे, गाग थे, कि ये मेरे कजन है जही साहब, ये डेनमार्क से आए हैं। तो वो दो तीन लड़कियां थी, पता नहीं अल्लाह ताला उनको भी हदायत दे, हमारी दीनी बहने थी, स्थानियां थी, वो कहती हैं जेड़ा बंदा खेसी वाला बंदा ए डेनमार्क को आया, ए तो हो ही नहीं सकता, ए तो तुसी झूठ बोल दे। मतलब बात करने का ये भाई, मैं तो जब जाता हूँ मैं अपनी बात करूंगा, मैं लाहौर जाऊं या इस्लामाबाद जाऊं, अबल तो या मुल्तान जाऊं, मैं तो सीधा अपने गांव में जाता हूं, अपने गांव में वक्त गुजारता हूं, वहां अपने अजीज़ो कारब के साथ बैठता हूं, अपने जो ना वही जहां मैं अपने बुजुर्गों के साथ टाइम गुजारता था, जामुन के दरख्त के नीचे, आज भी वहां वो मंजी पड़ी हुई है, ट्यूबवेल चलता होता है, मैं तो ऐसे वक्त गुजारता हूँ ना, मैंने कभी, मैंने नहीं कभी रेड कारपेट देखा, और मैं आप मुझे फॉलो भी करते रहते हैं फेसबुक पर, मैं तो ऐसे जिंदगी गुजारता हूँ। तो हाँ, इसीलिए तो वो देखें, पता नहीं वो कौन से लोग होंगे, कोई शायद कोई मुझे नहीं पता, जो जाके सबुद बाग दिखाते हैं जो। और तो दूसरी बात ये है कि देखो, आज हर हर बात का ये बात बिल्कुल हकीकत है, ये मेरी जफर साहब की और आपकी बात नहीं है, ये हम सारे यूरोप में हम जो रहते हैं, खास तौर पर मिडिल ईस्ट में नहीं, यूरोप में, तो जिनको ये बात बताए ना कि यार ये इस तरह मामला है, ये है, वो कहते हैं नहीं जी, वो तुसी ते चल गए, सानू तुसी ले जाना नहीं चाहते, ये ऐसे ही है। तो मैं इंशाल्लाह ताला आपकी बहुत आपकी मुझे दुआएं लग गई हैं और सामने की भी दुआएं लग गई हैं, मेरा टूर आ गया है, तो इंशाल्लाह ताला मैं आपकी मीठी मीठी बातें सुनूंगा।
1: आप हमारी मीठी बातें सुने, बल्कि मैंने आपके भी वो दिल के पे बोले जगाने थे आज, लेके खैर चले, इनको बात के लिए रखते हैं। जफर शेख साहब जो बात कर रहे थे हम, के अगर जब हम पाकिस्तान जाते हैं, काटन का सूट, माया लगी होती है, घड़ी पहनी होती है, चेने होती हैं गले में, तो जब हम किसी को कहते हैं कि यार वहाँ के हालात

तवार से पाकिस्तान का सबसे बड़ा सूबा है, आबादी उसकी कम है, लेकिन 43% पाकिस्तान का ज्योग्राफिकल लैंडमार्क जो है वो बलोचिस्तान में। 5 जुलाई से लेके अब तक मुख्तलिफ ग्रुप्स ने, कहीं TTP ने ज़ियारत में, कहीं BLA ने किसी और जगह पे मिलिट्री कॉन्वॉय पे हमला किया, कहीं क्वेटा के करीब किसी ने हमला किया, और अब एक और जो है चखी वगैरह में जिस किस्म के हमले हुए हैं और जिसकी खबरें अभी आ रही हैं, गो कि पाकिस्तान की मिलिट्री इस्टेब्लिशमेंट या हुकूमत ने अभी उन्हें कन्फर्म नहीं किया। इन तमाम डिवेलपमेंट्स को देख के, जहाँ ये डिफरेंट किस्म के ग्रुप्स जो बज़ाहिर अलग हैं ताबड़तोड़ हमले कर रहे हैं पाकिस्तान के लॉ एनफोर्समेंट एपरेटस के ऊपर, एजेंसीज पे, उसे देख के ये लगता है कि पाकिस्तान की ताकतवर मिलिट्री इस्टेब्लिशमेंट, जिसको हम प्रोबेबली द पावरफुल मिलिट्री इस्टेब्लिशमेंट कहते हैं, वो सबसे बड़े सूबे को गवर्न करने, कंट्रोल करने, उसे मैनेज करने में नाकाम और बेबस नज़र आती है, और ऐसा लगता है कि उससे ज़्यादा कोई बड़ी ताकतवर स्मार्ट इस्टेब्लिशमेंट जो है वो चीज़ों से खेल रही है, जो इन सारे ग्रुप्स के जरिए एक तिगनी का नाच जो है वहाँ पर नचाया जा रहा है। तो ये जो दोनों डेवलपमेंट्स हैं, अमरीका और ईरान की और बलूचिस्तान की, इस पर मैं मज़ीद एनालिसिस आपके सामने रखूँगा, लेकिन इससे पहले मैं आपके साथ एक और बड़ी इंटरेस्टिंग चीज़ शेयर करना चाहता हूँ। नजम सेठी साहब का एक प्रोग्राम हुआ करता था आपस की बात, तो मैंने भी आपके साथ को थोड़ी सी इस चैनल के हवाले से और मेरे और आपके रिलेशनशिप के हवाले से आपस की बात करनी है। चंद स्क्रीन शेयरिंग मैं आपके साथ करता हूँ, बहुत इंटरेस्टिंग, नई चीज़ों को शेयर सीखना चाहिए, आज को थोड़ी सी नई चीज़ें मैं आपको सिखाता हूँ। सबसे पहले आप ये देखिए, ये मेरा आखिरी वीलॉग है, लास्ट वीलॉग जो 12 घंटे पहले मैंने किया, इंडिया रॉ बॉलीवुड बलोचिस्तान वगैरह इसका नाम है, बलोचिस्तान की सूरत हाल को मैंने इसमें डिस्कस किया। आप देख सकते हैं यहाँ पर एक छोटा सा कि इसे 12 घंटे में कोई 47,047 लोगों ने अपेरेंटली बाहर से देखा है, डैशबोर्ड के अंदर से हम देखेंगे तो पता चलेगा कि इसको अब तक तकरीबन 50,300 लोगों ने देखा है 12 घंटे में। ये आज तक जब से मैं वीलॉग कर रहा हूँ पिछले 2.5 बरस में, ये लोवेस्ट पॉसिबल फिगर है किसी वीलॉग का, बावजूद इसके कि ये एक बहुत पॉपुलर किस्म का टॉपिक है। अब मैं एक मजीद चीज़ें आपके साथ दिखाता हूँ, क्योंकि आप में से वो तमाम लोग जो YouTube के वीडियो एनालिटिक्स से वाकिफ नहीं है, आपके लिए बड़ा ये इंटरेस्टिंग होगा। ये आप देखिए कि इसमें यहाँ पर आप देख रहे हैं कि इस वीडियो ने अब तक गुज़िश्ता 12 घंटे में टोटल इंप्रेशन 272,300 जनरेट किए हैं। साथ ही आप देख रहे हैं ये 14% इसका इंप्रेशन क्लिक थ्रू रेट है, इसका मतलब है कि हर 100 इंप्रेशन जो जनरेट हुए हैं 14 घंटे के बाद भी, उनमें यानी 12 घंटे के बाद भी 14 इंप्रेशन जो है उस पर लोग क्लिक कर रहे हैं। लेकिन यहां से असल सूरत हाल आपको समझ नहीं आती, असल सूरत हाल आपको यहां से समझ आती है कि देखिए अभी तो 12 घंटे के बाद इसका क्लिक थ्रू रेट 14% है, और अगर आप गूगल पे थोड़ी सी रिसर्च करेंगे तो 12 घंटे के बाद 14% क्लिक थ्रू रेट होना भी दुनिया में वन ऑफ द हाईएस्ट रेट्स में आता है। लेकिन जब ये वीडियो शुरू हुई तो इसका क्लिक थ्रू रेट आप समझते हैं 20.9 यानी ऑलमोस्ट 21% इसका क्लिक थ्रू रेट था जो पहले 1 घंटे तक सस्टेन हुआ। यूट्यूब के एल्गोरिदम्स का स्ट्रक्चर इस किस्म का है कि अगर किसी वीडियो का क्लिक थ्रू रेट इतना ज़्यादा हो पहले घंटे में, तो फिर यूट्यूब को उसको ज़्यादा से ज़्यादा इंप्रेशन जनरेट करने चाहिए ताकि वो ज़्यादा से ज़्यादा लोगों के सामने वो वीडियो आ सके और वो उसे देख सकें। और दिसंबर 2025 तक मेरी हर वीडियो कम से कम भी 1 मिलियन इंप्रेशन जो है वो जनरेट किया करती थी, अब सिर्फ 20% इंप्रेशन जनरेट कर पाती है, हालांकि क्लिक थ्रू रेट भी हाई है। और मैं एक और जगह पर आपको शायद दिखा सकूँ कि इसका एवरेज व्यू ड्यूरेशन आप देख सकते हैं कि 14.11 का मतलब है कि 50% के करीब है, और ये भी नीचे लिखा है कि 1.47 मोर देन द यूजुअल। अगर एक वीडियो का एवरेज व्यू ड्यूरेशन उसकी पिछली वीडियोस के मुकाबले में ज्यादा हो तो फिर उसको यूट्यूब ज्यादा से ज्यादा दिखाती है, लेकिन इस केस में वीडियो को बिल्कुल उसकी जो रीच है उसे रिस्ट्रिक्ट कर दिया गया है, ये वीडियो लोगों को नजर ही नहीं आ रही, इंप्रेशन जनरेट हो ही नहीं रहे, नजर ही नहीं आ रही, तो जाहिर है उस पर क्लिक कैसे करेंगे, देखेंगे कैसे, और आहिस्ता आहिस्ता बहुत बड़ी तादाद में जो व्यूअरशिप है वो खत्म होती चली जा रही है। जाहिर है ये एक गेम प्लान है, जिस तरह से स्ट्रेट ऑफ हॉर्मोज पे अमेरिका और इसराइल का गेम प्लान है, यहां पर भी पाकिस्तान के भाई लोगों ने जो लॉ फर्म्स हायर की हुई हैं, जो इनके लॉबिस्ट हैं, वो गूगल के ऊपर प्रेशर डाल रहे हैं, वो तो चाहते हैं कि चैनल ही बंद हो जाए, चैनल बंद नहीं हुआ, लेकिन इसकी विजिबिलिटी को रिड्यूस करा दिया गया। और ये सारा का सारा प्रोसेस जब इन्होंने डिजिटल टेररिस्ट का डिसीजन किया 2nd या 4th January 2026 में, उसके बाद से इस चीज ने बहुत ज्यादा तेजी पकड़ ली है। पाकिस्तान के अंदर ये और भी बहुत सी चीजें करते हैं, URL ब्लॉक कर देते हैं, आवाज खराब कर देते हैं, पिक्चर नहीं आती है, बहुत ज्यादा फ्लैगिंग की जाती है कि वीडियो ठीक नहीं है, और भी बहुत सी चीजें करते हैं, लेकिन वो तमाम चीजें कभी इतनी कामयाब नहीं हो सकी जितना ये गूगल और स्ट्रोक यूट्यूब जो है उसके जरिए इसमें इनको कामयाबी हुई है। मैं एक और चीज आपको दिखाऊंगी, ये गूगल में आप थोड़ी सी रिसर्च करेंगे तो आपको पता चलेगा, द एवरेज यूट्यूब क्लिक थ्रू रेट फॉर ऑर्गेनिक वीडियोस टिपिकली रेंजेस बिटवीन 2% एंड 10%, रेट्स कंसिस्टेंटली
Over 7% to 10% are generally considered above average, while 4% to 7% is the healthy standard middle ground. So, इससे आप अंदाजा लगा सकते हैं कि मेरा और आपका जो रिलेशनशिप है वो इतना स्ट्रॉन्ग है और इतना हेल्दी है कि मेरे व्यूअर जो है वो 20-21% तक उनका एवरेज क्लिक थ्रू रेट होता है, जो यूट्यूब का हाईएस्ट पॉसिबल रेट है. उसके बावजूद यहाँ पर इंप्रेशन जो है वो जनरेट नहीं हो रहे. अब चूंकि मैं अमेरिका में हूँ, मैं एक अकेली जान हूँ, मैं एक शख्स हूँ, मैं कोई इदारा नहीं हूँ, मेरे पास कोई हुकूमत की सपोर्ट नहीं है, मेरे पास जितनी भी एफर्ट है मैं जाहिर करूंगा अपने इस प्रोसेस को और इस रिलेशनशिप को बरकरार रखने के लिए. लेकिन आपसे दो चीज़ों की रिक्वेस्ट है कि आप इन वीडियो एनालिटिक्स को देखते हुए अगर सिर्फ दो चीज़ें आप करेंगे, एक तो ये कि वीडियो को आखिर तक देखने की कोशिश करें, वीडियो को सर्च करें, उसके ऊपर कमेंट करें. सर्च करेंगे एल्गोरिथम इंप्रूव होगा. आप इससे जिन लोगों ने अभी तक इस यूट्यूब चैनल को सब्सक्राइब नहीं किया, सब्सक्राइब करें तो एल्गोरिथम इंप्रूव होगा. देर तक देखेंगे तो एल्गोरिथम जो है वो इंप्रूव होगा. तो बहरहाल ये चंद चीज़ें आप कर सकते हैं. इसके अलावा आप एक और चीज़ कर सकते हैं, ये मेरा पैट्रियन पेज है. आप इसके पेड सब्सक्राइबर नहीं बन सकते, बन सकते हैं तो बहुत ज़बरदस्त बात है, नहीं बन सकते तो आप इसको ज्वाइन फॉर फ्री करें, अपनी ईमेल इसमें दें. उससे भी मेरी रीच जो है वो बढ़ती है और मेरे जहन में बहुत सी इंटरेस्टिंग चीज़ें हैं. सब चीज़ों को भी बताया नहीं जा सकता जो मैं आपके साथ बहुत जल्दी इस हवाले से शेयर करूंगा. तो अभी मैं इसको बंद करता हूँ एक दो चीज़ों को और मैं यहाँ से वापस आया. और अब हम आते हैं अपने मेन बड़े टॉपिक की तरफ और उस टॉपिक का ताल्लुक है ईरान अमरीका की जो इस वक्त की सूरत हाल है जो बहुत ही ख़तरनाक. इसमें आप ये देखिए कि ईरान और अमेरिका ने गुज़िश्ता 48 घंटे में एक दूसरे पे स्ट्राइक्स एंड काउंटर स्ट्राइक्स की. सेकंड जो सेट ऑफ स्ट्राइक्स की अमेरिका ने, उसके बाद ईरान ने एक बार फिर अमेरिका के बेसिस के ऊपर कुवैत में, बहरीन में और जॉर्डन में उन्होंने टारगेट किया और अमेरिका ने फिर उसको फिर रिस्पॉन्ड किया. अमेरिका ने जब उसको रिस्पॉन्ड किया तो उन्होंने ईरान की जो सदर्न बेल्ट है, जो उसकी कोस्ट लाइन है बंदर अब्बास के आगे पीछे, उन्होंने उसे टारगेट किया. सेंट्रल कमांड का कहना यह है कि हमारा गोल यह है कि हम वंस एंड फॉर ऑल चाहते हैं कि ईरान की जितनी भी स्ट्रेट ऑफ होर्मुज को बंद करने की, कंट्रोल करने की कैपेबिलिटी है, हम उसे ख़त्म कर दें. इसका मतलब है कि वो ईरान के मिसाइल सेंटर्स को, बेसिस को, ड्रोन सेंटर्स को, नेवल सेंटर्स को, नेवल बोट्स को और उसके रडार सेंटर्स को मुसलसल जो है वो निशाना बना रहे हैं. अब यहाँ देखें कि ईरान ने जो हमले किए हैं जॉर्डन के ऊपर या कुवैत पे या बहरीन पे, उन्हें सऊदी अरब ने, मुत्तहिद अरब अमारात ने, कतर ने बड़ा कंडेम किया है. उनके फॉरेन ऑफिसर्स की बड़ी स्टेटमेंट्स आपको गूगल पे मिल जाएंगे. किसी ने पूरी मुस्लिम दुनिया से अमेरिका के जो हमले हैं ईरान के ऊपर उनके बारे में आवाज़ ज़रा सी भी नहीं उठाई. मेरा नहीं ख्याल कि किसी ने भी कोई आवाज़ उठाई है. अब इसमें शर्मिंदगी क्या करनी मजीद. तो पाकिस्तान और कतर ने अलबत्ता नेगोशिएशन और डिप्लोमेसी का रास्ता जो है दोबारा उसको ऑफर किए. ये और बात है कि उस पर अभी तक कोई प्रोग्रेस जो है वो नहीं हो सकी. ईरान के फॉरेन मिनिस्टर डॉक्टर अब्बास अरगची ने तुर्की के फॉरेन मिनिस्टर के साथ और कतर के फॉरेन मिनिस्टर और कतर के प्राइम मिनिस्टर के साथ उन्होंने बड़ी तफसीली बातचीत की है ऑन द नीड ऑफ डिप्लोमेसी, लेकिन उसमें भी कोई ब्रेक थ्रू अभी हमारे सामने नहीं आया. ईरान ने IMO, इंटरनेशनल मैरिटाइम ऑर्गेनाइजेशन, जो अक़वामे मुत्तहिदा का ज़ेली इदारा है, वहाँ ईरान ने ये कंप्लेंट की है कि वो अमरीका जो मैरीटाइम सिक्योरिटी की बात कर रहा है कि हमारे तमाम मैय मैरीटाइम सिक्योरिटी के लिए हैं, वो ईरान ही का सारा मैरीटाइम सिक्योरिटी का जो ढांचा और स्ट्रक्चर है उसी को तबाह कर रहा है. इसराइल की पोजीशन क्या है? जब दो तीन दिन पहले अमेरिका के सदर अंकरा में थे नेटो के समिट के हवाले से और उन्होंने वहां पर स्टेटमेंट दी कि ये ईरानियंस जो हैं ये डिसऑनरेबल हैं, ये स्कम हैं, ये सिक लोग हैं. मेरा ये ख्याल है कि जो तमाम मेमोरेंडम ऑफ अंडरस्टैंडिंग पीस प्रोसेस है एज फार एज आई एम कंसर्न वो खत्म हो गया है. तो उसके चंद घंटों के अंदर अंदर, लिटरली एक दो घंटों में, ऐसा लगता था कि इसराइल के प्राइम मिनिस्टर वेट कर रहे थे. इसराइल के प्राइम मिनिस्टर बेंजामिन नेतन्याहू ने मीडिया पे ये कहा कि अमेरिका के सदर डोनाल्ड ट्रंप ने अंकरा के अंदर एक बड़ी इंपॉर्टेंट पॉलिसी पोजिशन उन्होंने दे दी है और अब हम हर किस्म की इवेंचुअलिटी के लिए इसराइल जो है वो तैयार है. उसके बाद से ये स्टेटमेंट्स बड़ी रिफाइन हुई हैं और इसराइल के डिफेंस मिनिस्टर, जिनका नाम इसराइल कैट्स है, उन्होंने कहा है कि इसराइल ईरान के ऊपर तीसरे हमले के लिए हर तरह से तैयार है. और उनके आर्मी चीफ जो हैं, जो हेड ऑफ द मिलिट्री हैं, अयाल जमीर, बड़ा मुसलमानों वाला नाम है, उन्होंने कहा है कि हंड्रेड्स ऑफ प्लेन्स एंड थाउजेंड्स ऑफ ट्रूप्स आर रेडी टू स्टार्ट द कॉम्बैट ऑपरेशन. सैकड़ों तैयारे और हजारों पर्सोनल जो हैं ट्रेंड वो तैयार हैं ईरान पर हमला करने के लिए. ईरान में ऑफकोर्स बहुत ज़्यादा परेशानी और खौफ स्टेज पर पाया जाता है और गुज़िश्ता 24 या 36 घंटों में ईरान ने, कहते हैं, 10 मिलियन बैरल से ज़्यादा का तेल जल्दी जल्दी उन्होंने जहाज़ों में डाला है, टैंकर्स में, और इसे एक्सपोर्ट वो करने की कोशिश कर रहे हैं कि वो स्ट्रेट ऑफ हॉर्मुज़ से बाहर निकल जाए. बिकॉज ईरान में ख़तरा महसूस किया जाता है कि एनी टाइम किसी भी वक्त में अमरीका जो है वो एक बार फिर ईरान के ऊपर नेवल ब्लॉकेट जो है उसे इम्पोज कर सकता है.
اب یہ تو ہو گئے بیسک فیکٹس. اب آپ دیکھیں کہ اس سے ایک انالیسس ہمارے سامنے کیا ایمرج کرتا ہے, ایک بڑی پکچر, ایک بگ گیم ہمارے سامنے آ جاتی. وہ بگ گیم یہ ہے کہ سارا کا سارا جو پیس کا پروسیس ہوا ہے 48 دنوں کی بومنگ کے بعد, 40 دن کی آپ کہنے جو ایران کے اوپر بومنگ کی گئی تھی, اس کے بعد جو یہ اچانک رک گیا, پھر پاکستان اس میں اسٹیپ ان کر گیا, پھر اس میں قطر آ گیا, سارا پروسیس جو چلا ہے جس کے نتیجے میں ایک ایم او یو ہوا ہے, اس سارے پروسیس کے پیچھے امریکن حکمت عملی یہ تھی کہ ایران کو بہلانا ہے میمورینڈم, اور ایران کو سے ٹائم بائے کرنا ہے, اور ایران کا جو لیوریج ہے اسٹریٹ آف ہرمز میں جو کسی صورت ٹوٹ نہیں رہا تھا اسے کمزور کرنا ہے. اس میں ایک اور فیکٹر بڑا امپورٹنٹ ہے کہ جب یہ 40 مسلسل بامبنگ کی گئی, جنگ کی کیفیت تھی, تو امریکہ میں اور کوئی ٹاپک ڈسکس نہیں ہو رہا تھا. امریکہ کے مین اسٹریم میڈیا کے اوپر, نیو یارک ٹائم ہو, واشنگٹن پوسٹ ہو, سی این این ہو, سی بی ایس ہو, کچھ بھی ہو, فارن افیئرس ہو, فارن پالیسی ہو, ان کی تمام سائٹس ہوں یا جتنے بھی سوشل میڈیا کے پلیٹ فارمز ہیں, وہاں پہ صرف اور صرف ایران کی جنگ چند چند گھنٹوں کے بعد ڈسکس ہو رہی تھی, اور ہر ایکسپرٹ, ہر پروفیسر, ہر اکیڈیمک جو ہے وہ اس کو ڈسکس کر رہا تھا. تو امریکہ میں کوئی سبجیکٹ ہی ڈسکس نہیں ہو رہا تھا ماسوا ایران کی جنگ. اب اس پیس پروسیس کا ایک نتیجہ یہ نکلا ہے کہ امریکہ کی پبلک جو ہے دیٹ ہیز مووڈ آن. اس وقت امریکہ کا سوشل میڈیا یا مین اسٹریم میڈیا بہت حد تک اوبسیسڈ ہے اس پولیٹیکل پروسیس اور پرائمری سے, مختلف کینڈیڈیٹ سے, مختلف اکنامک ایشوز سے, بہت سی چیزیں یہاں پہ ڈسکس ہو رہی ہیں. ایران اس وقت میجر ہیڈ لائن نہیں ہے. یہ بھی وہ سپیس ہے جو ڈونلڈ ٹرمپ نے گین کی ہے اس پیس پروسیس کے نتیجے میں, جس کا بنیادی مقصد اب یہ سمجھ آتا ہے کہ ایران کا لیوریج کمزور کرنا تھا, تاکہ ایران جب نیگوسیشن ٹیبل پہ آئے تو اس کے پاس کوئی کارڈز جو ہیں وہ نہ ہوں. یہ صرف میرا انالیسس نہیں ہے, اب جتنے بھی جو بہتر انالسٹ ہیں جیسے ٹیٹا پارسی ہیں, جیسے ولی نصر ہیں, جیسے جان مشامر ہیں, وہ آہستہ آہستہ یہی چیز جو ہے وہ ایکسپلین کر رہے ہیں. میں نے تو اردو میں ایکسپلین کر دیا, وہ انگلش میں ایکسپلین کریں. اور یہ جو 60 کا ٹائم پیریڈ رکھا گیا, اس میں مقصد یہ تھا کہ ایسی صورتحال پیدا کر دی جائے کہ ایران جو ہے وہ اسٹریٹ آف ہرمز پہ جو ڈومیننس رکھتا ہے وہ ڈومیننس نہ رکھ سکے. یہی وجہ ہے کہ ایک تو ایران اور عمان جن کے ریلیشن شپ کو مانا گیا تھا پیرا 5 یا آرٹیکل 5 آف دی 14 جو ایم او یو تھا اسے ڈینائی کر دیا گیا, عمان پہ پریشر ڈالا گیا, عمان کو ایران کے ساتھ ایک میکینزم ڈیولپ کرنے کا موقع نہیں ملا. اس کے بعد عمان کی ساحل کے قریب سے مختلف شپنگ کمپنیز, آئل ٹینکرز کو یو ایس نیوی نے انکریج کیا کہ آپ ذرا نیمے نیمے ہو کے اس طرف سے باہر نکل جائیں. ایران نے اپنی سائٹ کو امپلیمنٹ کرنے کی کوشش کی. ٹریفک اگر 130 تک نہیں پہنچی دن میں تو کم از کم 60-70 تک پہنچ چکی تھی. یہی ایران اسٹیج کے اوپر دہائی دے رہا ہے, لیکن مقصد اصل میں یہ تھا کہ ایران کی گرفت کو کمزور کرنا ہے, اس کے لیوریج کو ویک کرنا ہے. اب ایران, جیسے کہ میں نے آپ کو درجنوں دفعہ کہا کہ جب فائنل نیگوسیشن ہوگی, وین پش کمز ٹو شو, تو ایران اپنے ایران کا جو نیوکلیئر کارڈ ہے کہ وہ کیا کنسیشنز کر سکتا ہے ڈونلڈ ٹرمپ کے لیے, امریکہ کے لیے, ایران اس کے لیے ذہنی طور پہ تیار ہے. لیکن ایران کو اسٹیپ بائی اسٹیپ طریقے سے مہارت سے کھیلنا ہے تاکہ ایران کی مرضی کے خلاف کوئی ڈیل اس کے اوپر امپوز نہ کر دی جائے. اصل ایشو جو ایران کے پاس ہے, جو اصل چیلنج ہے ایران کے لیے, کہ اس نے اپنے میزائل پروگرام کو بچانا ہے, اپنے ڈرونز کو بچانا ہے, حزب اللہ کو بچانا ہے, حماس کو بچانا ہے, اور اس نے حوثیز کو بچانا ہے. ان کے ساتھ اس کو اپنے آپ کو ڈیلنگ نہیں کرنا, یہ ایران کا چیلنج ہے. دوسری طرح سے امریکہ کا چیلنج یہ ہے کہ ایک دفعہ کا اسٹیٹ آف ہرمز کھل جائے, ایران کا کنٹرول ختم ہو جائے, باقی پھر سینکشنز جائیں بھاڑ میں, پیسے جائیں بھاڑ کے اندر, ایران کا جو ریفنڈ ہے, جو فنڈز روکیں وہ بھاڑ میں جائیں. بیکاز جب ایران کے پاس کارڈ ہی نہیں ہوگا نیگوسیشن ٹیبل پہ آتے ہوئے, ایران کے پاس کوئی لیوریج ہی نہیں ہوگا, تو امریکہ اپنی مرضی سے ڈیل کرے گا. اکارڈنگ ٹو پروفیسر ولی نصر, ایرانینس کو اچھی طرح سے یاد ہے کہ کتنی محنت کر کے, کئی سال لگا کے انہوں نے 2015 کے اندر جوائنٹ کمپریہنسو پلان آف ایکشن جے سی پی او اے سائن کیا تھا اوباما ایڈمنسٹریشن سے, لیکن جب بات کانگریس تک پہنچی تو سارا کا سارا ڈھیر ہو گیا. پریزیڈنٹ اوباما کوئی بھی ریلیف ان کو نہ دلا سکے. دی اونلی اینڈ دی اونلی ریلیف جو ان کو اس وقت ملی تھی وہ یہ کہ وہ اپنا تیل بیچ سکتے تھے بین الاقوامی مارکیٹس میں, جیسا کہ ابھی ایم او یو کے نتیجے میں ان کو ملا تھا. باقی کوئی چیز امریکہ ان کو ڈلیور نہیں کر سکا. تو انہیں احساس تھا کہ جب معاملہ کانگریس میں جائے گا تو ڈونلڈ ٹرمپ ان سے نہ سینکشنز ہٹا سکیں گے, نہ ان کے فنڈ ریلیف کر سکیں گے. اس لیے اسٹیٹ آف ہرمز پہ کنٹرول رکھنا بہت ضروری ہے. اب اس وقت ایران کی پوزیشن یہ ہے کہ وہ نیوکلیئر ٹاکس تب شروع کرے گا امریکہ کے ساتھ جب اس سے پہلے اس کے اسٹریٹ آف ہرمز پہ اس کے کنٹرول کو ایکسیپٹ کیا جائے. یہ وہ چیز ہے جہاں پہ ساری لڑائی ہو رہی ہے. کیا ایران سروائیو کر سکے گا یہ لیٹسٹ آن سلاٹ امریکہ کی, جو مسلسل اس وقت بھی جاری ہے, جو رات گزر گئی اس میں بھی بومنگ رہی ہے بہت سخت قسم کی. یہ وہ چیز ہے جو ہمیں اگلے آنے والے 24-48 گھنٹوں میں جو ہے ہمیں دیکھنی ہوگی. پاکستان, قطر, سعودی عربیہ اور ترکی اگر پیس کی خاطر, امن کی خاطر اور ایران کی مدد کرنا چاہیں تو انہیں کھل کے یہ پوزیشن لینی چاہیے کہ اسٹریٹ آف ہرمز کے اوپر ایران کا مینجمنٹ یا ایڈمنسٹریٹو کنٹرول اگر ایک سرٹن پرسنٹیج ہے بھی, 1% واٹ ایور, یہ کوئی ایسی بڑی چیز نہیں ہے جس کے ساتھ یہ ریجن کین ناٹ لیو اپ ٹو. لیکن کوئی بھی کھل کے یہ پوزیشن جو ہے آپ دیکھ رہے ہیں کہ لے نہیں پا رہا.
اب آئیں ہم بلوچستان کی صورتحال کی طرف. میں دوبارہ آپ کو ایک تھوڑا سا میں آپ کو ایک چیز دکھاتا ہوں یہاں پہ جو ہمارے لیے معاملات کو بڑا آسان بنا دے گی. یہ آپ دیکھیے, یہ بلوچستان پوسٹ ایک پبلیکیشن ہے انگلش میں, اس کی ایک کوئی اردو شردو کی پبلیکیشن بھی ہے. یہاں پر انہوں نے یہ کلیم کیا, یہ بہت سے سوشل میڈیا کے لوگ اس کا ذکر کر چکے ہیں, این آرم گروپ کلیمز کنٹرول آف چاغائی ٹاؤن, ملٹری کانوائے اٹیک رپورٹڈ ان واشک. میں تھوڑا سا آپ کو صرف نقشہ دکھانا چاہتا ہوں کہ آپ دیکھ سکتے ہیں کہ یہ ایران کا لا لیس قسم کا بہت بڑا بارڈر ہے. ایران کو تو ظاہر اپنی سرزمین پہ کنٹرول ہی نہیں ہے, 630,000 اسکوائر مائل ان کا علاقہ ہے, آبادی ان کی تھوڑی ہے. اسرائیل وہیں سے اندر سے ہی ڈرون مینوفیکچر کرتا ہے, اندر سے ان کو مارتا ہے. تو آپ یہ نہیں کہہ سکتے کہ یہ ایران کی طرف سے ہو رہا ہے, لیکن یہ ایران کے بارڈر کے ساتھ چغئی ہے, نوشکی ہے, واشک ہے. اور یہاں پر ان ایریاز میں چغئی میں کہتے ہیں کہ یہ جو عام بینڈز ہیں انہوں نے پولیس اسٹیشنس کے اوپر, گورنمنٹ کی بلڈنگس کے اوپر قبضہ کیا ہوا ہے اور ابھی تک اسے چھڑایا نہیں جا سکا. اور یہ چغئی کی جو صورتحال ہے, واشک میں جو کنوائے پہ حملے کی بات ہو رہی ہے, اس کے اوپر ابھی تک آئی ایس پی آر کا اور بلوچستان کی حکومت کا کوئی کامنٹ جو ہے وہ ہمارے سامنے نہیں آیا. واپس آ جاتے ہیں ہم, اور اب ہم تھوڑا سا اس کا ایک انالیسس کرتے ہیں. دیکھیے 5 جولائی سے لے کے اب تک جو تابڑ توڑ حملے ہوئے ہیں ڈفرینٹ گروپس کے بلوچستان کے ڈفرینٹ علاقوں میں, زیارت میں نیچے ملٹری کانوائے پہ حملہ ہو گیا, کوئٹہ کے قریب حملہ ہو گیا, اب یہ واشک میں حملہ ہو گیا, اس کے بارے میں ڈی جی آئی ایس پی آر نے اپنی پریس کانفرنس میں 42 ڈیتھس کو تو انہوں نے ایڈمٹ کیا. انہوں نے یہ تو کہا کہ یہاں فتنہ اور ہندوستان اور فتنہ اور خوارج جو ہیں یہ آپریٹ کر رہے ہیں. انہوں نے کہا کہ ہم ان کو چھوڑیں گے نہیں, زمین کے آخری حصے تک ہم ان کا تعاقب کریں گے, یہ سب کچھ انہوں نے کہا. لیکن بگر پکچر کیا سامنے آتی ہے؟ بگر پکچر یہ سامنے آتی ہے کہ پاکستان کی ملٹری اسٹیبلشمنٹ, جس نے کوئی نرمی نہیں برتی بلوچستان کے ساتھ, جس نے گزشتہ چند برسوں میں ہزاروں لوگوں کو وہاں پہ شاید ہلاک ہو گئے ہوں, ہزاروں لوگ لاتعداد میں گرفتار ہیں, بہت سے لوگ دھوڑ گئے ہیں, جو سول ایکٹیوسٹ ہیں جو پروٹیسٹ کرتے ہیں جیسے مارنگ بلوچ ہیں اور بہت سی خواتین ہیں, ان کو بھی گرفتار کر لیا گیا ہے, جو ان کی وکیلیں ہیں آگے سے جیسے کہ ایمان حاضر مزاری اور ان کے ہسبینڈ ہیں, ان کو بھی گرفتار کیا گیا ہے. تو آپ یہ سمجھ سکتے ہیں کہ جو کچھ سمجھ سکتی ہے پاکستان کی ملٹری اسٹیبلشمنٹ, جو کچھ ان کے ہاتھ میں جتنا وہ زور لگا سکتے تھے انہوں نے وہ زور لگایا. لیکن لگتا ہے کہ دوسری سائڈ پہ بھی کوئی ایسا اسٹریٹجک مائنڈ سیٹ ہے جو ان گروپس کو اس طرح سے استعمال کر رہا ہے کہ وہ پاکستان کی اسٹیبلشمنٹ کو تگنی کا ناچ انہوں نے یہاں پہ نچا دیا ہے. بیکاز یہ ڈفرینٹ قسم کے گروپس ہیں, کہیں پر یہ بی ایل اے ہے, کہیں پہ یہ ٹی ٹی پی ہے, کہیں یہ بی آر بی ہے, کہیں یہ کوئی اور گروپ ہے, اور یہ گروپس مسلسل جو ہے لا انفورسمنٹ کے اداروں پہ حملہ کر کے پاکستان کے ریاستی ڈھانچے کو انہوں نے ایک کیوس میں مبتلا کر دیا ہے. انگورنیبل وہ میسج دے رہے ہیں کہ آپ اس کو گورن جو ہے وہ نہیں کر سکیں گے. کنٹرول پاکستان ہی کا ہے اوور آل بارڈرس کے اوپر, لیکن آپ انٹرنل جو اسپیس ہے, اتنی بڑی اسپیس ہے, اسے آپ گورن جو ہے وہ نہیں کر پائیں گے. اور اب یہ آپ ایکسپیکٹ کریں کہ اس میں کیا ہوگا, آپ یہ ایکسپیکٹ کریں کہ اگلے چند دنوں کے اندر اندر مجھے شک ہے کہ پاکستان کا جنرل ہیڈ کوارٹرز ملٹری جو ہے وہ ایک اور بہت فیروشس قسم کا پلان جو ہے بلوچستان کے حوالے سے انلیش کریں گے, جس کے حوالے سے پریس کانفرنس اور ٹاکس وغیرہ جو ہوں گی. لیکن دوسری طرف پرابلم یہ ہے کہ یہ جو ساری کی ساری گوریلا وارفیئر ہے, اسے جو کوئی بھی اسپانسر کر رہا ہے, یہ ایک بڑی لو کاسٹ قسم کی انویسٹمنٹ ہے جس نے پاکستان کے لیے بہت بڑا کرائسس جو ہے وہ کھڑا کر دیا. اور پاکستان کی ملٹری کا چیلنج یہ ہوگا کہ ہر کریک ڈاؤن جو ہے اس کے نتیجے میں زیادہ نفرتیں پیدا ہوں گی, اور آلریڈی یہ ساری گوریلا موومنٹ اس چیز کے اوپر تھرائیو کر رہی ہے, جو ریزسٹنس ہے کہ لوگ نفرت بہت زیادہ کر رہے ہیں پاکستان کی اسٹیبلشمنٹ سے, حکومت سے, سرکار کے ڈھانچے سے. اس لیے ان کو بہت آسانی سے ینگ ریکروٹ مل جاتے ہیں. اور جب ڈی جی آئی ایس پی آر یا کوئی اور یہ کہتا ہے کہ ہم نے اتنے مار ڈالے ہیں, تو یہ نمبرز کوئی خاص میٹر نہیں کرتے, بیکاز آفٹر آل بہت بڑی آبادی ہے, ان کو ریکروٹس ہیں وہ ملتے رہیں گے. اور اس انسرجنسی کے پیچھے جو کوئی بھی ماسٹر مائنڈ ہے وہ اس وقت ہمیں جیتتا نظر آ رہا ہے. اب دو تین چیزیں اور یہ دیکھیں میں کامنٹ اس کے. آپ میں سے اکثر لوگ بڑی آسانی سے یاد کر سکتے ہیں کہ 2021 جب ختم ہوا اور 2022 جب شروع ہوا تو پاکستان میں بائی اینڈ لارج امن تھا. پاکستان میں فاٹا کی صورتحال بہت حد تک جو ہے وہ ٹھنڈی ہو چکی تھی, بلوچستان کی صورتحال مینیجبل لگتی تھی, آزاد کشمیر اور گلگت بلتستان میں ہر طرح سے امن تھا. لیکن اب آپ دیکھ رہے ہیں کہ پاکستان کم از کم 3 ایریاز کے اندر ہمیں انسرجنسیز جو ہیں وہ نظر آ رہی ہیں. 2021 کے آخر میں 22 میں ہم یہ سوچتے تھے کہ 20 برس کی 9/11 کے بعد کی جو لانگ نائٹ آف ٹیرر تھا, جو رین آف ٹیرر تھا, جو ایک کیوس تھا پاکستان میں, اس پہ ہم نے کنٹرول کر لیا. اور ایشوز جو پاکستان میں ڈسکس ہو رہے تھے وہ ٹری سونامی تھی, ایشو ڈسکس ہو رہے تھے کہ پاکستان کی آبادی 40% سٹنٹڈ ڈوتھ کی ہے, کیلوریک ڈائٹ ٹھیک نہیں مل رہی, ہیلتھ کارڈز کی بات ہو رہی تھی, صحت کی بات ہو رہی تھی, ایکسپورٹس کو بڑھانے کی بات ہو رہی تھی, ڈائسپوراز کو پاکستان کی پالیٹکس میں انوالو کرنے کی بات ہو رہی تھی. وہ سارا کا سارا نیریٹو جو ہے وہ کریک کر گیا. ایک سورس جو ہے ان سے میری یہ بات ہوئی جو
پاکستان کی رولنگ ایلیٹ کے ساتھ ان ٹچ ہیں. تو انہوں نے مجھے کہا کہ دیکھیں جو آپ پاکستان کی رولنگ ایلیٹ کے پوائنٹ آف ویو سے دیکھیں کہ وہ اتنے کمفرٹیبل کبھی بھی نہیں تھے. ان کے اپنے جو انسٹیٹیوشنز ہیں ان کے پاس بہت زیادہ سرمایہ فنڈز ہیں, انٹرنیشنل سپورٹ کبھی ان کے پاس اتنی زیادہ نہیں تھی. جس سے ایک بڑی انٹرسٹنگ چیز ہمارے سامنے آتی ہے کہ جو پکچر ہے وہ فلپ ہو گئی ہے. جب پاکستان پیسفل تھا, ڈیولپمنٹ کا سوچ رہا تھا, ایکسپورٹس کا سوچ رہا تھا, پاپولیشن کو امپروو کرنے کا سوچ رہا تھا, اسٹنٹڈ ڈیولپمنٹ کو روکنے کا سوچ رہا تھا, بچوں کو پراپر کھانا دینے کا سوچ رہا تھا, ایجوکیشنل پالیسی کا سوچ رہا تھا, تو وہ پاکستان مغرب کو نا منظور تھا, ان ایکسیپٹیبل تھا, وہ ان کو خطرناک لگتا تھا. ایک ایسا پاکستان جس میں جگہ جگہ سول وار کی سی سچویشن ہے, جہاں اسٹنٹڈ گروتھ کی بات نہیں ہو رہی, جہاں کوئی ایکسپورٹس پہ کام نہیں ہو رہا, یہ والا جو پاکستان ہے یہ ویسٹ اسے اس کو ہر طرح سے ویسٹ کی سپورٹ جو ہے حاصل ہے. اینڈ دیٹ از کوائٹ اے پوائنٹ فار اس ٹو بی تھنکنگ. ابھی اتنا ہی, پھر آپ سے ملاقات ہوتی ہے. تھینک یو, اپنا خیال رکھیں.

0: کہ ٹریفک میں خاص طور پہ نوجوان لوگ جو ہیں وہ جب گاڑی چلاتے ہیں تو بہت تیز چلاتے ہیں اور اس سے جو ہے ٹریفک ایکسیڈنٹ ہو جاتے ہیں. تو ابھی 2025 کے جو اعداد و شمار آئے ہیں جو اس میں یہ بتایا گیا کہ ٹریفک ایکسیڈنٹ جو ہیں وہ 14,000 کے سے زیادہ ٹریفک ایکسیڈنٹ ہوئے ہیں پوری ڈنمارک میں, اور یہ جو ہے 2024 سے 1,000 سے زیادہ ایکسیڈنٹ ہوئے ہیں. تو ایک ایسا معاشرہ جس میں ٹریفک لائٹس ہیں, روڈز بڑی زیادہ ہیں, اور لیکن یہ نوجوان جو ہیں شہروں میں اتنی تیزی سے گاڑیاں چلاتے ہیں اور ایکسیڈنٹ کرتے ہیں, اس کے بارے میں جو ہے حکومت بڑی پریشان ہے, اور خاص طور پہ جو لوگ سائیکل پہ ہوتے ہیں یا پیڈیسٹرین ہوتے ہیں وہ زخمی ہو جاتے ہیں. تو یہ بھی ایک بڑی دکھ والی بات ہے کہ ایک ایسے معاشرے میں جس میں ایسی باتیں نہیں ہونی چاہیے, یہ اس میں زیادہ سے زیادہ ایکسیڈنٹ ہوتے ہو رہے ہیں آج کل.
1: یہ آپ نے بالکل بجا کہا, اور یہ دیکھنے میں آیا ہے کہ نوجوان جو ہیں وہ ان میں سے بے شمار تو نہیں کہوں گا, البتہ ایک خاصی بڑی تعداد جو ہے وہ ٹریفک قوانین کی پابندی نہیں کرتی.
0: جی جی بالکل.
1: اور اس پاس پابندی نہ کرنے کی وجہ سے یہ حادثات جو ہیں یہ رونما ہو رہے ہیں. اور بدقسمتی کی بات یہ ہے کہ میں اپنے کافی نے وطن نوجوانوں کے حوالے سے بات کروں گا, اور خود میرا مشاہدہ بھی یہ ہے.
0: جی جی.
1: کہ اس بات کی سخت ممانعت ہونے کے باوجود کہ کار ڈرائیو کرتے ہوئے آپ ٹیلی فون استعمال نہ کریں. کئی لوگ جو ہیں انہوں نے اپنے کان میں ٹوٹیاں لگائی ہوتی ہیں اور ٹیلی فون ساتھ رکھا ہوتا ہے. ان کی توجہ اس گفتگو کی طرف ہوتی ہے کہ جائے کہ وہ سامنے دیکھیں کہ اشارے کی بتی سرخ آئی ہے سبز ہے یا ان کی گاڑی کدھر جا رہی ہے. ایک اور بات جو بڑی آج کل مایوس سمجھی جا رہی ہے اور ذرائع ابلاغ میں بھی اس کا تذکرہ ہے, اور خاص طور پر وہ غیر ملکی نوجوانوں کو, اور غیر ملکیوں میں بھی عربی النسل نوجوانوں ہیں جو ہیں ان کو وہ نشانہ بنا رہے ہیں کہ یہ اس موسم گرما میں کار چلاتے ہوئے کار کی کھڑکیوں کے شیشے نیچے کر کے غیر ملکی میوزک بہت اونچا چلا رہے ہوتے ہیں.
0: نصر بھائی, آپ میرے دماغ کی بات جو سوال ہوتا ہے اس کو کیسے پڑھ لیتے ہیں. میں یہی سوال آپ سے کرنے لگا تھا کہ یہ جو شیشے آپ کار نیچے کر کے اور عربی یا اردو میں یا اور لینگویجز میں بڑی اونچی آواز میں جو ہے نا وہ گانے سن جاتے ہیں, لوگ بڑے پریشان ہوتے ہیں دیکھتے ہیں ادھر ادھر کے کیا ہو رہا ہے.
1: آپ نے بالکل بجا کہا, اور خاص طور پر ہمارے بزرگ لوگ جو ہیں
0: جی جی جی
1: وہ یہ حرکت دیکھ کر پریشان ہو جاتے ہیں کہ وہ لبنان میں ہیں یا کسی کوپن ہیگن کی سڑک پر ہیں.
0: ویسے بھی
1: یہ ایک بڑی معیوب بات ہے, اور یہ غیر مہذبانہ طریقہ جو ہے یہ ہمارے نوجوانوں کو سوچنا چاہیے کہ دنیا آپ گاڑی چلا رہے ہیں, آپ کسی کلب میں نہیں بیٹھے.
0: ایگزیکٹلی, اور ان کو نائٹ کلب سمجھا ہوتا ہے انہوں نے.
2: اچھا نصر صاحب, مجھے یہ بتائیے گا کہ اگر ہم انگلش میوزک سنتے ہیں, یعنی ڈنمارک کی بات کر رہے ہیں, اگر پاکستانی عربی ترکی میوزک معیوب لگتا ہے تو انگلش جو, یہ تو ایک انگریز ملک تو نہیں ہے, ایک ڈینش ملک ہے, تو جب دوسرے گانے اگر سنتے ہیں, کوئی اسپینش ہو گیا جس طرح بھی, جب بھی کوئی گانا کوئی دنیا میں مشہور ہوتا ہے تو وہ یہاں پہ ریڈیو پہ بھی لگایا جاتا ہے, وہ بھی سنا جاتا ہے, تو صرف جو ہے وہ ہمارے جو مڈل ایسٹ یا ایشیا کے وہ گانے کیوں معیوب لگتے ہیں, باقی کیوں نہیں لگتے ہیں؟
0: اچھا نصر صاحب جواب دیں گے, اس کے بعد میں پھر بات کروں.
1: رضا صاحب, یہاں پر بات موسیقی کی مقبولیت کی نہیں ہو رہی.
0: ایگزیکٹلی,
1: یہاں ہم بات کر رہے ہیں کہ کیا آپ کھلی کار میں
0: اونچی آواز,
1: یا وہ کار جس کے آپ نے شیشے نیچے گرائے ہوئے ہیں وہاں بیٹھ کر سڑک پر چلتے ہوئے گاڑی چلاتے ہوئے کیا اتنا اونچا آپ میوزک سنیں گے؟ اس موضوع پر بات کر,
0: بالکل
1: بات موسیقی کی زبان پر نہیں ہو رہی. آپ کسی بھی زبان میں سنیں آپ کا حق ہے,
0: بالکل,
1: لیکن آپ اتنا سنیں کہ صرف آپ سن سکیں, آپ کے ساتھ سفر کرنے والے لوگ جو ہیں وہ گردن اٹھا کر نہ دیکھیں کہ آپ پاگل پن میں کیا کر رہے ہیں.
0: نصر بھائی, آپ کو پتا ہے, خیر آپ تو گاڑی نہیں چلاتے, لیکن ڈنمارک میں آپ ہارن دینا چاہیے, یہ بھی جو ہے نا اس کی سختی سے پابندی ہے کہ آپ جیسے پاکستان اور غیر ممالک میں وہ ہارن دیتے ہیں بہت زور سے, تو یہ واقعی جیسے نصر بھائی نے کہا ہے کہ یہ نہیں کہ اردو میں یا عربی میں, بلکہ جس اونچی آواز سے وہ سنے جاتے ہیں گانے وہ معیوب ہے. अच्छा, एक और प्रॉब्लम यह है कि कई नौजवान जो हैं वो गैस सूंघ के या शराब पी के या जो कोई हेरोइन वगैरह लेके फिर गाड़ियाँ चलाते हैं। अभी कोपेनहेगन में हुआ है चंद महीने पहले, दो लड़कों ने वो गैस ली हुई थी और वो इतनी तेज़ी से सेंटर कोपेनहेगन में गाड़ी चला रहे थे और उन्होंने दो लोगों को, दो बच्चों को मार दिया। तो ये चीज़ें नौजवान नस्ल में जो है थोड़ा सा उनको ख्याल करना चाहिए कि जब आप गाड़ी चलाएं ज़रूर चलाएं, अगर आपने बहुत तेज़ गाड़ी चलाई तो जाएं उस पे मोटरवे पे चला के वहाँ पे चलाएं, शहर के अंदर ऐसी मायूब हरकतें नहीं करनी
2: चाहिए। मोटरवे
1: बाकी साहब आप और रजा भाई, अब तो हमारे नौजवानों के पास अपनी गाड़ियाँ हैं जिसके लिए वो खुद जिम्मेदार हैं, लेकिन वो अपने वालदैन की गाड़ी मुशार करके बाहर लेके जाते हैं।
0: ये भी जी जी जी,
1: खबरदार करें कि इस तरह के हालात से इस तरह के सूरत हाल वो पैदा ना करें, कानून की सख्ती से पैदा करें।
0: बिल्कुल। अच्छा नसर भाई, हमने
2: आपने कहा ना मोटरवे पे लेके जाएं, मोटरवे पे भी आपकी वो रफ्तार की एक पाबंदी है।
0: नहीं तो वहाँ 110 तो है ना, 110 है तो, लेकिन शहर के अंदर अगर आप 110 चलाएंगे तो
2: वो बिल्कुल देखें जी, मैं भी इस हक में हूँ कि रफ्तार जो है उसका जो है वो अब तो शहर में 40 और भाजी साहब अब तो कानून इस तरह हो गया है कि अगर आप डबल स्पीड से चलाते हैं तो वो आपकी गाड़ी भी जो है वो जब्त कर दी।
0: बिल्कुल, और होनी चाहिए। अच्छा निसर भाई, हमने बहुत नेगेटिव खबरों पे बातचीत किया, मैं थोड़ा सा अभी शासक की तरफ भी आपको जी जी प्लीज। हाँ जी,
1: ये आपने नेगेटिव कहकर आप पूरी मजलिस को आज
0: नहीं
1: मजा कर दिया है।
0: नहीं नहीं नहीं नहीं,
1: नेगेटिविज्म में जो पॉजिटिव चीजें हैं
0: जी
1: वो बातें सामने आ रही हैं, बस यही कि सड़क पर गाड़ी चलाते हुए आप ऊंची आवाज में म्यूजिक मत सुने।
0: वेरी ट्रू, वेरी ट्रू।
1: ये कोई मन की बात नहीं हम कर रहे हैं।
0: जी जी जी जी जी बिल्कुल,
1: ये एक हमदर्दाना मशवरा
0: है बिल्कुल,
1: और कानून के दायरे में रहने की मांग कर रहे हैं। इसलिए मुझे उम्मीद है कि आपके सामने जो है हसवे से तोफी, कल मुझे कई दोस्तों ने बताया, एक तो आपकी शिनाख्त जो है वो बड़ी अहम है, आप सर पर पिछले 30-35 बल्कि 50 साल से एक मखसूस टोपी रखते हो।
0: अच्छा, एक हमारे सामेन में से एक शख्स हैं वो टेलीफोन पे है मौजूद।
2: नहीं भाई साहब, वो टेलीफोन पे नहीं है, उन्होंने अपना एक बताया, वो कहते हैं कि सिर्फ गाड़ियां नहीं अब तो लोग साइकिल वो पे भी जो है बड़े बड़े स्पीकर रखे होते हैं और ऊंची आवाज में जो है वो इंग्लिश हर किस्म का
0: वो भी जो है
2: नहीं, वो बता रहे हैं कि ये सिर्फ गाड़ियों का मसला नहीं है अब तो ये साइकिलों में भी आ गया और वो खास तौर पे वो खस्तानी साइकिल जिसके आगे बच्चे भी आप बिठा सकते हैं उनमें बड़े बड़े वूफर जो है वो रखे होते हैं।
0: सामिन और नाजरीन, खा आप गाड़ी में हों या खस्तानी साइकिल पे हों या साइकिल पे हों या मोटरसाइकिल पे हों, ऊंची आवाज से म्यूजिक बजाना किसी भी लैंग्वेज में जो है वो मुआशरे में उसको बुरा समझा जाता है।
1: मतलब भाई अब हम सफर के दौरान गाड़ी में गाड़ी के शीशे खोल कर या ओपन गाड़ी अगर है तो उसमें म्यूजिक की बात कर रहे हैं। कल शाम को यहाँ डैनिश टेलीविजन पर 2-3 मरतबा एक इश्तिहार नशर किया जा रहा था
0: जी,
1: इश्तिहार नहीं वो इंफॉर्मेशन जो होती है उसमें वो तो बता रहे थे कि घरों की खिड़कियां चूंकि गर्मी के मौसम में आप खुली रखते हैं तो घरों के अंदर आप मौसीकी ज्यादा ऊंची आवाज में ना सुने,
0: और रात के 10 बजे के बाद तो बिल्कुल इजाजत नहीं है।
1: बिल्कुल, हो सकता है कि आपके पड़ोस में कोई बीमार हो, कोई बूढ़ा हो,
0: वेरी ट्रू, वेरी ट्रू,
1: जिसके लिए ये अच्छा ना हो। तो मैं आपके तरफ से ये भी अर्ज करूंगा आपने यहाँ पाकिस्तान सुनने वालों के लिए, उर्दू सुनने वालों के लिए
0: जी,
1: आप अपना भी ख्याल रखें और अपने पड़ोसियों का भी ख्याल रखें, और घरों में मौसीकी बजाएं जरूर बजाएं लेकिन खिड़कियाँ खोल कर, जूं मैंने देखा है कि बाद हमारे यहाँ जिन ब्लॉक्स में मैं रहता हूँ वहाँ बालकोनीज है जी, एल्शन उनमें खड़े होकर इतनी ऊंची आवाज में टेलीफोन पर गुफ्तगू हो रही होती है कि अगर वो टेलीफोन छोड़कर वैसे ही बात करे तो यहाँ से पाकिस्तान उसकी आवाज
0: बिल्कुल दुरुस्त। चले, ये चीज़ें आहिस्ता आहिस्ता नौजवान नस्ल को समझ आ रही हैं, उसके बाद उनकी जो आने वाली नस्लें हैं वो उनको भी जो है वो बेहतर तरीके से अपने आप को मुआशरे में,
1: आप सिर्फ नौजवानों को सामने ना रखें
0: जी,
1: इन इन चीज़ों में हम पहली नस्ल के लोग जो हैं वो अभी तक बड़े एक्टिव हैं।
0: नहीं नहीं, वो आपकी बात दुरुस्त है, लेकिन ये जो मुआशरे में जो चेंजेस आते हैं आहिस्ता आहिस्ता वो अभी आ रहे हैं।
1: बिल्कुल, मजा कहा।
0: अच्छा,
2: باشی صاحب یہ بھی ٹیلیفون کی بات ہوئی نا, جو مجھے بڑی معیوب لگتی ہے کہ وہ جب لوگ جس طرح بھی میں اور آپ بیٹھے ہیں اور آپ کا فون آ گیا, آپ نے اس کو اسپیکر پہ لگا لیا بجائے اس کے کہ آپ کان پہ لگاتے, آپ اسپیکر پہ لگا لیتے. ایک تو میں سمجھتا ہوں کہ وہ اخلاقی طور پہ غلط ہے, کیونکہ آپ کی اور جن سے جنہوں نے آپ کو فون کیا ہے وہ آپ کی ایک پرائیویٹ گفتگو ہے. لیکن ہم بس میں بھی, ٹرین پہ بھی, سڑک پہ بھی وہ اسپیکر لگا کے اور مائک منہ, ٹیلی فون منہ کے آگے رکھا ہوتا ہے,
0: سب دیکھ رہے ہوتے ہیں
2: اور سب, اور پوری جو آپ کی جو گفتگو ہے وہ ہم سن رہے ہوتے ہیں کہ یہ ہو کیا رہا ہے, کہ یعنی اور اس میں ایسی ایسی پرائیویٹ باتیں بھی ہو جاتی ہے کہ بندہ کہتا ہے کہ یار شرم نہیں آ رہی ان کو.
1: رضا بھائی, آج کے اس خوشگوار موسم میں باقی صاحب بڑے خوبصورت اور عجیب و غریب موضوع لے کر آئے ہیں, جنہیں یہ کہتے ہیں منفی باتیں کر رہے ہیں, بالکل نہیں. ابھی آپ یہ جو بات کر رہے تھے رضا, اسی سلسلے میں یہ بھی عرض کرنا چاہتا ہوں کہ آپ نے دیکھا ہوگا کہ بے شمار لوگ جو ہیں ان کی ٹیلی فون رنگ ٹیون جو ہے وہ بڑی عجیب و غریب ہوتی ہے. پچھلے دنوں میں گاڑی میں سفر کر رہا تھا تو میرے سامنے بیٹھے ہوئے جو لوگ تھے ان میں سے ایک کا ٹیلی فون بجا اور وہ عربی النسل تھے, تو اس پر جو رنگ ٹیون جو تھی وہ آئی اللہ اکبر اللہ اکبر. اب سب لوگ جو تھے وہ متوجہ ہو گئے کہ یہ کیا ہے, حالانکہ نہ وہ اذان کا وقت تھا اور نہ کچھ ہو گیا.
0: وہ اپنے آپ کو زیادہ مسلمان ثابت کرنا چاہتے ہیں.
1: اچھا, اور اس سے آپ اندازہ لگا سکتے ہیں کہ یہ لفظ جو ہے اس کو اس طرح سے ڈینش معاشرے میں استعمال کیا گیا ہے کہ ہم تو معمولی سی بات پر بھی کہتے ہیں اللہ ہوا.
2: اچھا نصر صاحب, اگر اس کو ڈینش معاشرے وغیرہ سے تھوڑا سا اگر ہم دور بھی کر لیں, تو اگر آپ کی جیب میں ٹیلی فون ہے اور آپ جو ہے وہ باتھ روم میں گئے ہیں اور وہاں پہ جو ہے آپ کی وہ یا اللہ اکبر کی یا اذان کی صدا بلند ہوئی ہے, تو وہ بھی یعنی میرے لحاظ سے, اب مجھے اسلامی نقطہ نظر سے تو نہیں پتا, لیکن میں سمجھتا ہوں کہ باتھ روم میں آپ کے وہ ٹیون جو ہے وہ غلط ہوگی.
0: اچھا رضا بھائی, نصر بھائی, ایک اور میں مسئلے, آخری مسئلہ اسی موضوع پہ, وہ یہ ہے کہ آپ نے دیکھا ہوگا کہ اکثر لوگ چلتے ہوئے سائیکل پہ, گاڑی میں, وہ اپنے موبائل پہ ایس ایم ایس جو بھیج رہے ہوتے ہیں, اور اس سے بھی کئی دفعہ ایسا ہوتا ہے کہ اگر آپ کی نظر میں چند سیکنڈ کے لیے بھی اگر آپ ٹریفک پہ نظر نہیں ہوگی تو آپ کا ایکسیڈنٹ ہو سکتا ہے. کئی دفعہ خاص طور پہ میں نے دیکھا ہے لڑکیاں جو ہیں وہ سڑک پہ جا رہی ہوتی ہیں یا سائیکل پہ بچے پیچھے بیٹھے ہوتے ہیں, وہ ایس ایم ایس کر رہی ہوتی ہیں. خدا را ٹیلی فون کو استعمال کریں میسیج دینے کے لیے, یا اگر بات کرنی ہے تو کہیں بیٹھ کے بات کریں آرام سے. چلتے ہوئے موبائل استعمال کرنا یہ آپ کے لیے جو ہے یہ بھی نقصان دہ ہو سکتا ہے. میں اس موضوع کو جو ہے اب بند کرتا ہوں اور آگے ہم چلتے ہیں ایک اور موضوع پہ, جو انتخاب کے انتخاب سے پہلے مختلف پارٹیوں نے یہ کہا تھا کہ ہم چاہتے ہیں کہ نیشنلٹی لینے کے جو قوانین ہیں وہ نوجوان غیر ملکیوں کے لیے اس میں بہتری لانی چاہیے, اور بہتری یہ تھی کہ ان کو پاس نیشنلٹی جلدی مل جانی چاہیے, اس پہ وہ شرائط جو ہیں جو کہ دوسرے لوگوں پہ آتی ہیں اس میں تھوڑی سی نرمی کی جائے. لیکن اب وہ کتنے مہینے, نومبر جولائی تقریباً 8 مہینے ہو گئے ہیں, اور اب 3-4 میں سے 3 جو حکومتی پارٹی ہیں وہ چاہتی ہیں کہ نوجوانوں کے لیے نیشنلٹی لینے کے قوانین نئے بنا جائیں, اس میں نرم ہو, لیکن سوشل ڈیموکریٹک پارٹی جو ہے وہ ٹانگ اڑا رہی ہے اور وہ نہیں چاہتی کہ ان قوانین کو نوجوان لوگوں کے لیے بہتر کیا جائے. یہ عجیب سی بات ہے کہ انتخاب سے پہلے تو سب پارٹیوں نے یہ بات کی ہے, اس کے بعد اب وہ پھر وہی چلے گئے اسی واپس اسی ریت پہ.
1: باشی صاحب, یہ تو بات اپنی جگہ پر, سوشل ڈیموکریٹ پارٹی کا یہ منافقانہ رویہ جو ہے
0: جی,
1: یہ انتخابات کے دوران تو آپ نے دیکھا تھا کہ کس طرح سر چڑھ کر بول رہا تھا
0: جی,
1: وزیر اعظم تک خود ایسے بیانات دیتی رہی ہیں کہ غیر ملکیوں کے مطابق کے متعلق زیادہ سے زیادہ سخت قوانین بنائے جائیں گے
0: جی,
1: اور خاص طور پر دینش شریعت کے لیے ان دنوں جن لوگوں نے اپلائی کیا ہوا تھا اور ان کی درخواستیں تمام مراحل سے گزر کر پارلیمنٹ میں صرف منظوری کے لیے پیش ہونے والی تھی
0: جی,
1: اور ان کو پارلیمنٹ میں پیش کر دیا گیا, لیکن اس پر بحث سے پہلے انتخابات کا اعلان ہو چکا تھا
0: جی,
1: لہٰذا ان درخواستوں کو ایک طرح سے منمد کر دیا گیا جن پر ابھی تک کوئی عمل نہیں ہو سکا, اور نہ ہی سوشل ڈیموکریٹ حکومت جو ہے اور خاص طور پر سوشل ڈیموکریٹ پارٹی
0: جی
1: بجاتے خود ان درخواستوں کو دوبارہ उन लोगों को ये बताने के लिए तैयार नहीं है कि उनकी तकदीर का फैसला कब होगा, होगा भी या उन्हें फिर से नया इम्तिहान देना पड़ेगा। ये एक बड़ा अहम मामला है और मैं ये समझता हूँ और रेडियो हमवतन के तवस्सुत से आपने वो आवाम खासतौर पर पाकिस्तानी नस्ल जिन्होंने इंतखाबात में हिस्सा लिया था बल्दियाती इंतखाबात में और रीजन के इंतखाबात में भी, वो इस मामले पर हुकूमत से बातचीत करें कि हमें कहाँ तक लटकाए रखना है। और ये जो आप हर रोज अभी आपने देखा कि हुकूमत की तीन पार्टियां जो हैं जो हुकूमत में शामिल हैं
0: जी जी।
1: वो खुद ये कह रही हैं कि इन कानून के मुताबिक हमें फैसला किया जाए और जल्दी से जल्दी जो जो कुछ भी करना है वो किया जाए। लेकिन सोशल डेमोक्रेट पार्टी बार बार टांग अड़ा रही है। एक तो वो ना सिर्फ यहाँ डेनमार्क में इन कानून को सख्त से सख्त तर्क कर देना चाहती है बल्कि जैसा आपने भी पिछले दिनों यूरोपियन टाइम्स जैसे बहुत मेरे अखबार में अपना एक मजमून लिखा और इस सूरत हाल का आपने जिस तरह पोस्टमार्टम किया, पहले तो मैं आपको उस पर इस जुर्मंदाना कदम पर मुबारकबाद देता हूँ। फिर आपने देखा होगा कि आपकी इस तहरीर ने मुझे इतना मुतासर किया कि मैंने उसे बड़ी ईमानदारी और वफादारी के साथ उसका तर्जमा करके अपनी उर्दू वेबसाइट पर भी अपने उर्दू कारीन के लिए पेश किया
0: और वो स्वीडन में भी वो उन्होंने जो वीडियो बनाया किसाना साहब ने उसमें भी उसका जिक्र हुआ है। जी
1: बिल्कुल आपने बजा कहा और वो वीडियो बड़ा कामयाब है।
0: जी बिल्कुल बिल्कुल।
1: देखने की बात यह है कि आखिर हम सोशल डेमोक्रेट पार्टी की इन मुनाफकाना पॉलिसियों का कब तक निशाना बनते रहेंगे और हमारे वो अबाब जो सोशल डेमोक्रेट पार्टी में शामिल हैं और जिन्होंने इसके प्लेटफॉर्म से इंतखाबात में हिस्सा दिया वो कामयाब हुए या ना हुए ये अलग मामला है।
0: जी जी जी।
1: वो सोशल डेमोक्रेट पार्टी को अपने इस रवैये पर नजर रखने के लिए और हम लोगों पर रहम करने के लिए क्यों नहीं कहते
0: जो खास तौर पे पार्टी के अंदर है। बिल्कुल दुरुस्त है। अच्छा एक और मसले तो बहुत हैं। आपने अक्सर देखा होगा कि जब भी एक नया मसला पैदा होता है डेनमार्क में तो उस पर कभी एक साफ बयान नहीं आता हुकूमत की तरफ से या पुलिस की तरफ से। आपको याद होगा कि चंद महीने पहले कोपेनहेगन एयरपोर्ट पे कुछ ड्रोन्स देखी गई थी, उसके बारे में कुछ लोग कुछ सियासतदानों ने तो कहा ये रशिया की ड्रोन्स हैं, किसी ने कुछ कहा, किसी ने कहा कि ये कुछ प्रोफेशनल लोग जो हैं वो जहाज़ के आगे ड्रोन लाना चाहते थे। लेकिन अब 6-7 महीने की तफ्तीश के बाद अब पुलिस यह कहती है कि हमारे पास कोई सबूत नहीं है कि वो ड्रोन्स थी भी या नहीं थी। ये कोई अजीब सी बात है क्योंकि एयरपोर्ट के ऊपर इतने कैमरे लगे होते हैं उसमें साफ पता चल जाता है क्या है क्या नहीं है, उसके अलावा स्पेस से जो है वो पूरी निगरानी होती है। तो क्या वजह है कि हुकूमत की तरफ से या पुलिस की तरफ से कभी भी कोई ख़ास बयान जो आता है उसमें लेफ़्ट राइट दोनों की तरफ जो है वो इशारा होता है, कभी भी साफ बात नहीं की जाती, उसकी क्या वजह है?
1: ये आपने बिल्कुल बुझा कहा। दरअसल इस सारे मामले के तीन
0: जी,
1: एक तो ये है कि ये ड्रोन आए कि नहीं आए, दूसरी बात पुलिस की तफ्तीश जो है और तहकीक जो है वो क्या कहती है। और इसी के साथ आपने ये भी देखा होगा कि खुद डेनिश डिफेंस इंटेलिजेंस रिपोर्ट जो है वो क्या कहती है
0: जी।
1: और इन तीनों चीजों को मद्देनजर रखते हुए हुकूमत का क्या मौकफ है? ये मामला इतना गंभीर बन गया है कि डेनिश पुलिस की रिपोर्ट कुछ कहती है, पुलिस इंटेलिजेंस की रिपोर्ट कुछ कहती है
0: जी,
1: और डेनिश डिफेंस रिपोर्ट जो है वो कुछ और कहती है, डिफेंस इंटेलिजेंस जो है
0: जी।
1: और इन दोनों रिपोर्टों को अगर सामने रखा जाए तो जो आम शहरी हैं उनके मुशाहदात क्या सबूत सामने लाते हैं उनको रद्द करना बहुत मुश्किल हो जाता है
0: जी,
1: क्योंकि बाद शहरियों ने उन ड्रोन की बाकायदा फिल्में बनाई हुई
0: है। वो सबूत तो है लेकिन पुलिस कहती है कि हमारे पास कोई सबूत नहीं है इसका।
1: पुलिस के पास अगर कोई सबूत नहीं है तो कोई दूसरा वो उसी मामले पर सबूत पेश कर रहा है तो वो उनको देखना चाहिए, उसकी तहकीक करनी चाहिए और अगर वो दुरुस्त है तो उसको तस्लीम करना चाहिए।
0: क्या इसकी वजह यह है कि इस मसले को वो हुकूमत नहीं चाहती कि कोई बढ़ा चढ़ा के पेश किया जाए?
1: एक बात, दूसरी बात हुकूमत इस मामले में अपनी कमजोरी अपनी कोताही और अपनी नाकामी को छुपाने के लिए ये अटकटे इस्तेमाल कर रही
0: है। एग्जैक्टली, हाँ बिल्कुल बिल्कुल। अच्छा एक और मसला है वो पिछले हफ्ते भी हमने बात की थी, वो ये है कि डेनमार्क की जो कल्चरल और रिलीजियस अफेयर्स की मिनिस्टर हैं ईदा ऑकन, उन्होंने ایک تجویز پیش کی کہ ہمیں ہمارے جو ممبر ہیں پارلیمنٹ کے ان کو کوئی روحانی مسئلہ ہو تو وہ کس سے جا کے مشورہ لیں یا کس سے گائیڈنس لیں. تو انہوں نے کہا کہ ہم چاہتے ہیں کہ پارلیمنٹ میں ایک کرسچن پریسٹ ہونا چاہیے جس سے ممبر جو ہیں وہ پرائیویٹلی بات کر سکیں, اور اس کو پارلیمنٹ نے اس کو منظور بھی کر دیا. اس کو اب اس پہ پورے معاشرے میں بڑی بحث چڑھ گئی ہے. کچھ لوگ, کچھ سیاستدان اور کچھ اکیڈیمک اور اخبارات یہ کہتے ہیں کہ یہ ایک پرائیویٹ چیز ہے, ڈینش معاشرہ جو ہے اس میں سیاست اور مذہب کو الگ رکھنا چاہیے, اور اس پہ بحث چل رہی ہے بہت زیادہ. لیکن اب لگتا ایسے ہے کہ ناصر خادر صاحب جو ابھی وہ اسلام چھوڑ کے کرسچن ہوئے ان کو جو ہے وہ یہ عہدہ دے دیا جائے گا. تو اب اگر کچھ لوگ یہ بھی کہہ رہے ہیں کہ اگر ایک تم پریسٹ چاہتے ہو تو وہ ممبر آف پارلیمنٹ جو جوئش ہیں یا جو ریلیجیس نہیں ہیں یا جو مسلمان ہیں چند ایک, ان کو ان کے لیے پھر کیا کیا جائے گا؟ پھر ان کو ان کے لیے کوئی گائیڈنس وغیرہ کے لیے کس کو رکھا جائے گا؟
1: ایک تو یہ بات, دوسرا یہ ہے کہ یہ جو پادری وہاں پر مقرر کیا جائے گا کیا یہ پارلیمانی ارکان کو اس نفسیاتی اور اس سٹریس سے مسائل سے دور رکھ سکے گا جو انہیں پارلیمنٹ میں اپنے فرائض کا انجام دیتے ہوئے پیش آتے ہیں, یا یہ ان کی روحانی تربیت کرے گا؟
0: جی جی جی جی,
1: کیونکہ ایک پریسٹ کا سیاست میں حصہ لینا بذات خود یوں ہی ہے کہ جیسے دین کو اور سیاست کو ملا دیا جائے, جو کہ ڈنمارک میں ہرگز ممکن نہیں ہے. تو کم و بیش ایک صدی سے جس طرح مذہب کو اور ان پادری پنڈتوں کا جو جو عمل دخل تھا اس کو سیاست سے دور رکھا گیا ہے, یہ بڑی بدقسمتی کی بات ہے کہ اسے پھر دوبارہ یہاں لایا جا رہا ہے.
0: آپ کو یاد ہوگا ایک سوشل ڈیموکریٹک منسٹر تھی, یوتھی آنسن, بہت انہوں نے تو یہاں تک کہہ دیا کہ اب میری پارٹی جو ہے وہ ہمارا جو کلاسک کمپ تھا جو کہ مختلف طبقوں میں جو اقتصادی طبقوں میں جو جنگ جاری تھی اس کو چھوڑ کے اب سوشل ڈیموکریٹک پارٹی نے کلچرل جنگ شروع کر دی ہے غیر ملکیوں کے خلاف. یہ تو انہوں نے صحیح,
1: اب دیکھیے اگر یہی بات فرض کیجیے, چلیے اتنی اتنا سب کچھ کہنے کے بعد تھوڑا سا مزہ بھی لے لیں.
0: اچھا,
1: اگر یہی بات ہم کہتے ہیں کہ ہم اپنے اماموں سے, اپنے مذہبی رہنماؤں سے مشاورت کرتے ہیں,
0: جی,
1: تو ہم اخبارات کا میں ہمارے پہ آزادی لکھنے شروع کر دیے جاتے ہیں. اب کون سی چیز ہے جو ارکان پارلیمنٹ کو میسر نہیں ہو سکتی اور یہ پادری صاحب جو ہیں یہ ان کو مہیا کریں گے؟ ڈنمارک میں,
0: جی
1: ڈنمارک میں جیسا کہ آپ دیکھتے ہیں کہ مذہب کو صرف چرچ تک رکھا جائے, مذہب کو پارلیمنٹ میں داخل کرنے کا مقصد یہ ہوگا کہ یہاں بھی وہی مذہبی انتہا پسندی جنم دے سکتی ہے جس کو توڑنے کے لیے پارلیمنٹ کام کرتی ہے.
0: اور ہماری وزیر اعظم اور منسٹرز اور پولیٹیکل پارٹیاں تو ہمیشہ یہ کہتی ہیں کہ غیر ملکی جو ہے ان کو جو ہے ڈینش معاشرے میں رہنا ہے تو مذہب کو الگ رکھیں اور اپنی معاشرے میں جو ہے وہ انٹیگریٹ ہو جائیں, اور لیکن اب ساتھ میں ایک پارلیمنٹ کے ممبران جو ہیں کرسچن بیک کے پریسٹ کے پاس جا کے ان سے اپنے رونا دھونا کریں گے. لیکن اس سے اب اس ساری ماحول میں اتنا خطرناک ماحول بن گیا کہ
1: دوکھلا پن ہے.
0: تو ایک لڑکی ہے ایرانی بیک گراؤنڈ کی, انہوں نے ہمیشہ کے لیے ڈنمارک کو خیر باد کہہ دیا. انہوں نے کہا کہ بھائی میں یہ سمجھتی ہوں, پیدا میں یہیں ہوئی ہوں, لیکن میں یہ سمجھتی ہوں کہ جیسے ہم ایک بہت ہی تشدد پسند خاوند کے ساتھ رہ رہی تھی, جو ڈنمارک میرا وہ تشدد پسند خاوند ہے اور میں اس کا ایسا برداشت نہیں کرتی. انہوں نے ڈنمارک کو چھوڑ کے وہ جو ہے وہ کینیڈا چلی گئی ہیں اب, اور یہاں پیدا ہوئی ہیں, یہاں پڑھی لکھی ہیں, بڑے اچھے جاب سب چھوڑ چھاڑ کے انہوں نے کہا میرے سے یہ برداشت نہیں ہوتا, یہ ٹون جو ہے ہمارے بارے میں.
1: یہ تو باتیں سب ہوتی ہیں اور چل رہا ہے بدقسمتی سے, لیکن آپ نے ایک اشارہ کیا یہاں پر کہ ہمارے متنازع سیاستدان جی جو نصر خضر ہیں,
0: جی
1: ممکن ہے کیونکہ انہوں نے اسلام کو خیر باد کہہ کر عیسائیت قبول کر لی ہے اور اب انہوں نے عیسائیت کے دائرے میں ایک پادری کا کورس بھی کیا ہے اور ان کو باقاعدہ ایک پادری کی حیثیت سے تسلیم کر لیا گیا ہے
0: جی.
1: اور وہ ایک چرچ میں ایک گرجا گھر میں اپنی خدمات بھی انجام دے رہے ہیں
0: اور اس وہاں پہ جہاں پہ جس چرچ کی آپ بات کر رہے ہیں انہوں نے وہاں ایک بیان دیا کہ میرا سب سے بڑا مشن یہ ہوگا کہ میں مسلمانوں کو کرسچن کروں.
1: میرے خیال میں یہ کام ان کو اپنی ماں سے شروع کرنا چاہیے کیونکہ انتہائی معصوم سادہ اور اتنی مہربان خاتون ہیں کہ میں آپ کو کیا بتاؤں. میری ایک دو مرتبہ آپ تو مجھے معلوم نہیں کہ وہ زندہ بھی ہیں یا نہیں لیکن شروع شروع میں میری ان سے ملاقات ہوئی تو بہت ہی پیار کرنے والی خاتون.
0: بالکل جی.
1: لیکن ناصر فضل صاحب کا یہ کہنا جو ہے کہ وہ زیادہ سے زیادہ مسلمانوں کو عیسائیت میں یا مسیحیت میں لانے کی کوشش کریں گے. اللہ ان کو دیکھے کہ کیا وہ کر رہے ہیں اور کیسا کرنا چاہتے ہیں. لیکن ایک چیز میں کہنا لازمی سمجھتا ہوں
0: جی.
1: وہ یہ ہے کہ ناصر فضل کو اس طرح کی بیان بازی سے چاہیے اور ان کو معاشرے میں یہ چیز جو ہے ہر ایک کو اس کا حق کے طور پر رہنے دینی چاہیے. ایک کون کس مذہب میں ہے, کون سا دین مشرق یا وہ اپنے آپ کو اس میں رکھنا چاہتا ہے, یہ ناصر خضر کا معاملہ نہیں ہے.
0: لیکن نصر صاحب ناصر خاضر جب وہ پادری بنے تو ان کو حضرت عیسیٰ کا وہ بیان بھول گیا جس میں وہ کہتے ہیں لو دائی نیبر.
1: بالکل درست کہا آپ نے. ابھی اس کی ابتدائی تعلیم جو ہے وہ مکمل ہوئی ہے. ابھی گہرائی میں نہیں گیا.
0: اچھا اچھا.
1: ہاں گہرائی میں جائے گا تو اس کو اسلام کی وہ باتیں یاد آئیں گی جو انہیں تورات میں انجیل میں بائبل میں نہیں ملتی.
0: ایگزیکٹلی بالکل. اچھا ڈینمارک کے بارے میں آخری جو نیوز پہ میں آپ کی رائے لوں گا وہ یہ ہے کہ ابھی ٹرکی میں نیٹو کی جو ہے میٹنگ ہوئی 3 دن کی, اس میں صدر ٹرمپ صاحب بھی آئے ہیں اور وہاں انہوں نے پھر دوبارہ بیان دیا نیٹو کی کانفرنس میں کہ میں چاہتا ہوں گرین لینڈ پہ امریکہ کا قبضہ ہو اور ہم آرام سے یا زبردستی گرین لینڈ کو ہم نے لینے ہی لینا ہے. اس پہ وزیر اعظم نے بڑا سخت بیان دیا ہے اور کئی ممالک جو ہیں نیٹو کے اندر وہ بھی اس چیز کو نہیں اچھا سمجھتے. تو یہ صدر صاحب پتہ نہیں ان کو گرین لینڈ کا کیا محبت ہو گئی ہے کہ وہ کسی نہ کسی طریقے سے وہ گرین لینڈ کو وہ حاصل کرنا چاہتے ہیں, اس کی کیا وجہ ہے؟
1: دیکھیں اس کی بہت پیچھے اگر جائیں تو یہ بہت پرانا ایک مسئلہ ہے.
0: جی جی.
1: جب خود ڈینمارک نے گرین لینڈ کے تحفظ کے لیے امریکہ سے امداد قبول کی اور ان کے درمیان ایک معاہدہ تھا جس کے تحت امریکہ کو کچھ حقوق اختیارات دے دیے گئے تھے.
0: اوکے. بیسز بنے ہوئے ہیں وہاں پہ امریکہ کا.
1: جی
0: جی. وہاں پہ امریکہ کے کئی بیسز بنی ہوئے, تھولا میں بہت بڑا بیس ہے ان کا.
1: بالکل بلا کہا آپ نے. لیکن پھر عالمی قوانین کے تحت اور ڈینمارک اور امریکہ کے درمیان چائے پانے والے معاہدے کے تحت
0: جی
1: جب ڈینش شاہی اثر سوکھ نے ڈینمارک گرین لینڈ کو دوبارہ حاصل کر لیا تھا تو اس کے بعد یہ معاملہ ختم ہو چکا ہوا تھا. اب ٹرمپ صاحب نے وہی پرانے کاغذات کی کو دیکھتے ہوئے اسی مطابق کو دوبارہ دہرانا شروع کر دیا ہے. تو یہ میرا خیال میں ان کا ایک جنون ہے, ایک پاگل پن جو حقیقت سے کوئی تعلق نہیں رکھتا. لیکن مسئلے کو اجاگر کر کے یا اس بات پر ضد کر کے کہ ڈینمارک گرین لینڈ جو ہے وہ امریکہ کی ایک نئی ریاست کے طور پر ابھرے گا اور اسے ہم بنا کر رہے ہیں, یہ میرے خیال میں ان کی خام خیالی ہے اور اس کے لیے انہیں کچھ سوچنا چاہیے اور دوسروں کی سالمیت اور دوسروں کے وجود کو نقصان پہنچانے کے بجائے اسے مستحکم کرنا چاہیے. اور آپ نے ابھی یہ جو کانفرنس کے حوالے سے بات کی ہے, مجھے اجازت دیجیے کہ میں اس موضوع سے ہٹ کر جو آپ نے ابھی کیا جس پر ہم بات کرتے ہیں ایک اور بات کی طرف اشارہ کرنا چاہتا ہوں.
0: جی جی.
1: ٹرمپ جیسے افراد اور ایک جیسے افراد جو ہیں جن کے ذہن میں ہر معاملے کا حل جو ہے وہ جنگ ہے.
0: لیکن یہ تو جب منتخب ہوئے تھے انہوں نے کہا تھا کہ میں پیس امن کا صدر بننا چاہتا ہوں.
1: جی بالکل آپ نے بجا کہا. اور آپ کو تو یاد رہا کہ پاکستان کے وزیر اعظم نے ان کے لیے امن کا نوبل انعام جو ہے وہ تجویز کیا تھا.
0: وہ بھی ایک حماقت تھی.
1: में जाने के बजाय मैं उस बात की तरफ आना चाहता हूँ जो अंकरा में हुई नेटो के अभी सरबराही कॉन्फ्रेंस में जून माह हुई है।
0: दुरुस्त।
1: आपने देखा कि तुर्की जो है जो अमन का बड़ा दाई बन चुका है और जो अमन के लिए वो उर्दगान जो है वो बहुत कुछ दावा कर रहे
0: हैं।
1: उन्होंने इस कॉन्फ्रेंस के मंदोबीन को जो तोहफा दिया है वो क्या है?
0: सारे हेड ऑफ स्टेट को उन्होंने दिया है। हाँ जी,
1: सारे हेड ऑफ स्टेट को एक पिस्तौल दिया है
0: और वो भी वो क्या कहते हैं सिल्वर के वो पिस्तौल है, वो जो है ना चांदी का बना हुआ।
1: और जो जो प्रेसिडेंट ट्रंप को दिया गया है उस पर गोल्ड चढ़ा हुआ है। सवाल ये पैदा होता है कि अमन के नाम पर जब आप इज्तिमा कर रहे हैं, अमन के लिए आप कोशिशें कर रहे हैं, तो जनाब अर्दोगान साहब ये आपने सबके हाथों में पिस्तौल थमा दिया यार, कुछ तोहफा दे
0: सो समझ सो समझ कर रहे हैं,
1: क्या कर रहे हो?
0: बिल्कुल बिल्कुल,
1: कितने अहमकाना इकदाम तुम करके अपना तमस्कर उड़ाते हो। तुम्हें चाहिए था कि इनको जैतून की शाखें पेश करते
0: या उनको कोई टर्किश खूबसूरत चीज़ें वहाँ पे टर्की में आप जाएं बड़ी मिलती है वो दे देते।
1: ये क्या साबित करता है?
0: बिल्कुल,
1: जो है उन्होंने हर एक के हाथ में पिस्तौल थमा दिया, जाओ अपने आप को मारो या लोगों को मार के
0: या दूसरों को मारो। अच्छा नसर भाई, आपके पास थोड़ा सा वक्त है कि अगर हम चंद एक इंटरनेशनल खबरों पर बात कर लें?
1: अगर मुझे इजाज़त दे दें तो मैं तो कुछ कोशिश कर रहा हूँ, कुछ एक दो काम है जो मैं अधूरे छोड़ कर आ सकता हूँ।
0: अच्छा चलिए, बहुत बहुत शुक्रिया आपका, कोई बात नहीं। आप
1: और एक चलते चलते एक छोटी सी बात अर्ज कर दूँ
0: जी।
1: कल आप हमें साथ लेकर गए मैंगो फेस्टिवल में, इंतहाई खूबसूरत कामयाब और बेहतरीन इवेंट था। दोस्तों को मिलने का मौका मिला, पुराने दोस्त जब भी सामने कोई आता था तो या मेरी तरफ से या उसकी तरफ से यही जुड़ा होता था, तो छाने आ गए।
0: वो याद है आपको, एक सालकोट के बुजुर्ग थे, वो कहने लगे हमें वही जो आप अभी फरमा रहे हैं, उनकी बड़ी लंबी दाढ़ी वो की आले था, उन्होंने पछाणिया नहीं। मैंने कहा जी मैं तो पछाण तो नहीं रहा, आप खुद ही बता दें, लेकिन खुद नहीं बताते कि मैं कौन हूँ। अच्छा आपका शुक्रिया कि आपने दही भल्ले खिलाए, हमने पहली दफ़ा बहुत मेरा ख्याल 40-50 साल में पहली दफ़ा मैंने दही भल्ले खाए थे
1: जी। ये तो वो क्या कहते हैं, चल चलिए मेले की शान देखिए,
0: बहुत अच्छा रहा, बहुत अच्छा रहा,
1: सलामत रखे
0: जी।
1: और वो जो हमारे शेख साहब थे जिन्होंने इसका इहतमाम किया, वो पूरी टीम जो है वो इस पर मुबारकबाद।
0: हाँ जी, शेख खुर्रम साहब वो 1 अगस्त को दोबारा कराएंगे। अच्छा आप घर ही पे ना, हमने मैंने और शौकत ने आना आपके पास दाल खाने के लिए, आपको पता है ना?
1: मैं तो अर्ज करूंगा कि अगर वक्त से पहले आ जाए तो बहुत ही अच्छा रहेगा।
0: वो भी मैं जब प्रोग्राम खत्म होगा तो मैं फिर घर जाके उनको शौकत को लेके आपके पास आऊंगा,
1: सीधे आ जाएगी।
0: ठीक है जनाब,
1: और मेरी तरफ से तमाम शामीन को और तमाम नाजरीन को मौसम सरमा मुबारक हो। लेकिन जैसा कि बाशी साहब ने पहले कहा, आलू पर जाते हुए समुद्र में होता लगाते हुए आप मुस्कुरा रहे हैं,
0: बिल्कुल
1: खासतौर पर आपके बच्चों को। और एक और चीज
0: जी,
1: मौसम गर्मा से बचने के लिए, धूप की शिद्दत से बचने के लिए कुछ खास क्रीमें इस्तेमाल होती हैं।
0: बिल्कुल बिल्कुल,
1: लेकिन मार्केट में ऐसी क्रीमें भी आ गई हैं जिनके खिलाफ महकमा सेहत ने इंतबाह किया है कि ये जाते खुद जिल्द के लिए नुकसानदेह हैं।
0: जी बिल्कुल,
1: लिहाजा ऐसी क्रीमें खरीदते हुए और उनको इस्तेमाल करते हुए भी मोहतात रहे,
0: और डॉक्टर से पूछ लें या अपोथेक में जाएं तो वहाँ पे वो आपको पूरी जो इन्फॉर्मेशन दे देंगे। नसर भाई बहुत बहुत शुक्रिया, आपने वक्त दिया, तो अब आपके जाने के बाद मैं रज़ा के साथ थोड़ा सा लंबी थोड़ी सी बात करते हैं। चंद ऐसे टॉपिक है मेरे पास जो मैं नसर भाई के साथ बात करना चाहता। रज़ा, अगर हम थोड़ा सा इसी प्रोग्राम को आगे बढ़ाएँ, आपके मीठी क्या कहते हैं, खट्टी मीठी क्या कहते हैं आप
2: जी? खटियाँ मिठियाँ गलां।
0: खैर मेरे पास मिठियाँ तो नहीं है, खटियाँ बहुत हैं। सबसे पहले तो यह है कि वो लोग जो ट्रैवल करना चाहते हैं यूरोपियन ममालिक में, ख़ास तौर पे बाय एयर, प्लीज़, ये अभी नई खबर ये आया है कि नया बॉर्डर कंट्रोल है, उसकी वजह से वो लोग जो दूसरे ममालिक से, पाकिस्तान से, टर्की से या गैर यूरोपियन ममालिक से आते हैं, छः सात सात घंटे लाइन में वहाँ लाइनें लगी हुई हैं। एक तो गर्मी बहुत है, गर्मी की वजह से बहुत लोग जो हैं वो ट्रैवल करते हैं, लेकिन वो बॉर्डर कंट्रोल पे जो नए कवानीन की वजह से वहाँ पे बहुत लंबी लाइनें हैं। तो प्लीज़ आप सफ़र करने से पहले इनके बारे में मालूमात लें, कहाँ पे जा रहे हैं, कौन सी एयरपोर्ट पे जाना बेहतर है। तो ये जो है ना ख़बरें बहुत ज़रूरी है, क्योंकि बॉर्डर कंट्रोल का जो है उसकी वजह से लंबी लाइनें लग रही हैं। तो मैं ये
2: बता, अच्छा साहब थोड़ी सी हमें इसकी तफसील बता दें फिर। ये बॉर्डर कंट्रोल जो है उसमें ये डेनमार्क में जब आप आते हैं यहाँ की बात कर रहे हैं या आप पूरी दुनिया में कहीं पे भी सफ़र कर रहे हैं?
0: नहीं नहीं, सिर्फ हम यूरोपियन कंट्रीज़ की बात,
2: यूरोपियन कंट्रीज़।
0: जी यूरोपियन कंट्री में, क्योंकि पहले ये था कि अगर आपको एक शंगन मुल्क का वीज़ा मिलता था तो आप किसी मुल्क में जा सकते थे। अब उन्होंने जो कंट्रोल किया है, आप जिस मुल्क में आते हैं वहाँ पे आपको वो इजाज़त देंगे, फिर आप जा सकते हैं। और कुछ ममालिक जो हैं वो तो लोगों को अंदर भी आने नहीं दे रहे, ख़ास तौर पे अगर आपका ताल्लुक तीसरी दुनिया के ममालिक से हो, अफ्रीका एशिया काफ़ी ममालिक से है। तो इस चीज़ के बारे में जो है ना वो लोगों को सोचना चाहिए। हमारे यहाँ मालूमात की बहुत कमी है, और मालूमात भी ऐसी हैं कि अगर आपने फॉर एग्ज़ाम्पल यूट्यूब पे लोग वीडियो लगा देते हैं जी इमिग्रेशन खुल गई है और आप जाएँ आपको हर किस्म का काम मिल जाता है और आपको पैसे मिलेंगे, ये ऐसी अहमकाना बातें लोगों को नहीं बतानी चाहिए। यूरोप बहुत ही सख्तियाँ कर रहे हैं, आप काम की बजाय आप तो एज ए टूरिस्ट भी वो लोगों को अंदर नहीं आने देने, खा आपके पास आपसे वो मांगते हैं बैंक की स्टेटमेंट के आपके पास कितना पैसा है, रिटर्न टिकट है कि नहीं है, पासपोर्ट वैलिड है कि नहीं है,
2: होटल की बुकिंग है कि नहीं,
0: होटल की बुकिंग है, कहाँ रहना चाहते हैं, अगर रिश्तेदार के पास उनका एड्रेस हो, उनका एक स्पॉन्सर लेटर हो, तो ये सब चीज़ों का।
2: अच्छा ये बड़ी अच्छी बात है कि आपने बताया। एक और बात कि हम अक्सर भूल जाते हैं कि अपना पासपोर्ट चेक करना छुट्टियों से पहले,
0: छः महीने से, हाँ
2: छः महीने की उसकी जो है
0: मिनिमम वैलिड होना चाहिए।
2: और भाई साहब ये मेरे साथ खुद हुआ है।
0: अच्छा
2: मैं जा रहा था छुट्टियों पे और जब एयरपोर्ट पे पहुंचे तो जब मैंने अपना पासपोर्ट दिया टिकट और सामान बुक कराने के लिए, तो उसने मेरी तरफ देखा और कहता आपका तो पासपोर्ट जो है एक्सपायर हो चुका है। तो मैंने कहा अच्छा, और वो कहते हैं ना पसीने आने शुरू हो गए।
0: सही बात।
2: तो बाशी साहब जब पसीने आने शुरू, तो उसने कहा कोई मसला नहीं है, यहाँ पे साथ पुलिस स्टेशन है, वहाँ पे आप जाके उसको जो है ना वो एक्सटेंड करवा लें।
0: एग्जैक्टली
2: बाशी साहब, यकीन करें कि मुझे टोटली 7 या 8 मिनट लगे होंगे वहाँ से जाते, साथ ही पीछे पुलिस स्टेशन था, उसने जो है वो मेरी तरफ मुस्कुरा के देखा और जो उसने उस पर स्टैंप लगा के सिग्नेचर करके डेट डाल दी। तो ये है कि आपके कुछ यानी जहाँ पे हम डेनमार्क की काफ़ी जब गैर मुल्कियों की बात आती है तो उस पर तनकीद करते हैं, लेकिन बाकी चीज़ों को अगर आप देखते हैं तो एक अच्छे सिस्टम के साथ जो है वो अपने मुल्क को चला रहे हैं।
0: अभी नया सर्वे आया जिसमें कहा गया है कि डेनमार्क जो है दुनिया का मोस्ट ऑर्गेनाइज एंड वेल फंक्शनिंग मुल्क है, और ये बात आपकी दुरुस्त है। हम खुद डेनिश हैं, हम यहाँ पे रहते हैं, वहाँ पर डेनिश नेशनलिटी है, और पाकिस्तान से ज़्यादा तो हम यहाँ पे रहे हैं। तो इस मुल्क में बहुत ही खूबसूरत बातें हैं, उनकी तारीफ ज़रूर करनी चाहिए और उसका हमें जो है ना ख्याल भी रखना चाहिए इसका, क्योंकि आप खुद जब आप डेनिश पासपोर्ट पर सफ़र करते हैं तो आप डेनमार्क के एम्बेसडर हैं, ना कि किसी और मुल्क के।
2: भाई साहब इसी तरह एक और मैं आपको पाकिस्तानी पासपोर्ट का वाक़या सुनाता हूँ। मेरे एक जानने वाले थे, उन्होंने उम्रे के लिए जाना था, तो उनका पासपोर्ट जो है वो तकरीबन 5 महीने के लिए वैलिड था। तो वो पाकिस्तान एम्बेसी गए, उन्होंने कहा कि जी आप हमें इसको जो है ना एक्सटेंड कर दें। वो कहते हैं ये नहीं हो सकता, आप जो है वो नया बनवाएं। तो खैर वो उन्होंने फिर मुझसे रब्ता किया, वो कहते हैं कि जी आपका कोई पाकिस्तान एम्बेसी में कोई तल्लक हो। तो मैंने कहा यार इस तरह का कोई तल्लक नहीं है, लेकिन उनकी एक हॉटलाइन है उस पर कॉल की, तो उन्होंने कहा कि यार इस तरह मसला है तो क्या, कहते हैं आप उनको भेज दें तो हम जो है वो इनका जो है वो मसला हल कर देंगे। तो वो जब वहाँ पे गए तो उन जो उस वक्त वहाँ पे बैठे थे उन्होंने उनको स्टंप लगा के जो है वो उसको 6 महीने के लिए एक्सटेंड कर दिया। तो ये है कि समटाइम हमारी पाकिस्तान एम्बेसी में मुख्तलिफ किस्म की इन्फॉर्मेशन भी दी जाती हैं
0: और देनी चाहिए।
2: नहीं बस सब नहीं देनी नहीं चाहिए नहीं। अगर तो पाकिस्तानी पासपोर्ट एक्सटेंड हो सकता है।
0: नहीं मैं पासपोर्ट की बात नहीं कर रहा
2: हूँ,
0: जनरली जब भी कोई नई चीज़ आए, नई इंफॉर्मेशन हो, तो लोगों को तो पता नहीं होता उस चीज़ का ना, तो ये बहुत ज़रूरी है कि एम्बेसी जो है गाहे बगाहे प्रेस रिलीज़ या जो है पाकिस्तानी मीडिया पे आके लोगों को वो इन्फॉर्मेशन दे, ताकि लोगों को जो है इस चीज़ का, अभी जो एक नया कानून बन रहा है, बल्कि जो डबल नेशनलिटी का कानून है, उसमें एक पाबंदी और लगाई जा रही है कि अगर आपका वहाँ पे कोई बिजनेस है पाकिस्तान में और आपके पास पाकिस्तानी डेनिश पासपोर्ट है, तो आपको यहाँ के टैक्स सिस्टम को बताना पड़ेगा कि आपका वहाँ पे बिजनेस क्या
2: और
0: है।
2: और पाकिस्तान की हुकूमत जो है वो पाबंद है इनको इन्फॉर्मेशन देने के लिए कि आपका जो आपका और हमारा सिटीजन जो है उसका वहाँ पे जो है वो इतना कारोबार है या घर है उसका क्या, वो इतना वो टैक्स बनता है आपका।
0: अच्छा, आपने एक और नई खबर सुनी होगी कि पाकिस्तान से यहाँ पे पंजाब हुकूमत के एक वजीर आए थे यहाँ पे, वो पता क्या करने आए थे यहाँ पे, वो ये देखने आए कि डेनमार्क का ये जो गार्बेज कलेक्शन का सिस्टम है वो कैसे पाकिस्तान पंजाब में इम्प्लीमेंट किया जाए। और मुझे कुछ ऐसी हैरत हुई है, खुदा के बंदो वहाँ लोगों के पास खाने के लिए रोटी नहीं है, उसका बंदोबस्त करो, ट्रांसपोर्ट दो लोगों को, एजुकेशन दो बच्चों के लिए, खुराक जो है वहाँ पे बहुत कम है, बच्चों की सेहत ख़राब हो रही है, जो बेसिक मसाइल है एक कौम के। पंजाब पाकिस्तान का सबसे बड़ा सूबा है, आधी आबादी पाकिस्तान की पंजाब में रहती है, तो अगर उसकी हुकूमत जो है वो कुछ सड़कों के ऊपर कुछ अमीर इलाकों में लाहौर में जो है वो गार्बेज कलेक्शन के लिए डेनमार्क से मदद ले रही है, तो डेनमार्क से जो है अच्छी फसलें उगाने के लिए भी मदद मांगो।
2: अच्छा बादशाह साहब, मैंने ना वो खबर मेरी नज़र से भी गुजरी और उसमें बड़े कुछ कमेंट्स आए। एक तो यहाँ पर जो मुकामी नून लीग है उन्होंने एतराज़ किया है कि वो अम्बेसडर साहब के पास आए हैं और उन्होंने जो है पाकिस्तान अम्बेसी ने किसी से ये उनकी मुलाकात नहीं करवाई, कुछ शायद चंद लोग होंगे।
0: नहीं, उन्होंने किससे मुलाकात की, वो फेसबुक पे उनकी खबर।
2: तो ये है कि नून लीग वाले भी यहाँ पे भी जो है काफी खफा हैं कि हमारे पार्टी के वजीर आए हैं।
0: नहीं तो वो पंजाब के वजीर हैं या इनकी पार्टी के, वो इनके लिए आए हैं?
2: नहीं, है तो इनकी पार्टी है।
0: नहीं, पार्टी के वजीर का मकसद ये नहीं है कि वो दूसरे लोगों के लिए खिदमत दें। एक वजीर जो होता है वो पार्टी का वजीर तो जरूर पार्टी की तरफ से वजीर होता है, लेकिन उसका जो इम्बेस है, उसका जो काम है, वो सारे पाकिस्तानियों के लिए, वो सारे पंजाब में जो लोग रहते हैं उन सब के लिए, आप किसी भी पार्टी से हो।
2: लेकिन वैसे बादशाह साहब, पाकिस्तान अम्बेसी का काम नहीं था कि मीडिया को या कम्युनिटी के जो चंद लोग हैं उनको बुला के उनसे मुलाकात करवाते, सवाल जवाब का कोई सेशन होता वहाँ पे?
0: ये बात आपकी बिल्कुल दुरुस्त है। देखिए, जब भी पाकिस्तान से कोई अहम शख्सियत आती है, कोई मिनिस्टर हो, कोई सियासतदान हो या कोई हो, ये बहुत ज़रूरी बात है, ख़ास तौर पे पाकिस्तानी सफारतखाने को। जैसे पहले होता था, मुझे याद अच्छी तरह, पहले जो कोई आता था शख्स, उससे उसको उनको उनके लिए जो प्रेस रिलीज भेजी जाती थी पाकिस्तानी कम्युनिटी को, और सब लोगों को इजाज़त थी वो आके वहाँ पे उस उनसे मिलें, हाथ मिलाएं और कोई सवाल पूछना चाहें तो वो ज़रूर पूछें। लेकिन ये मेरा ख़्याल है कि पिछले चंद सालों में ये रवायत जो है ना उसको ठंडा कर दिया गया है, और ये अजीब सा लगता है मुझे, क्योंकि नॉर्वे स्वीडन में जब ऐसे जाते हैं तो वहाँ पे तो अम्बेसी जो है सब लोगों से मुलाकात कराई जाती है, और देखिए अम्बेसी जो है वो कम्युनिटी की होती है, ना कि कम्युनिटी अम्बेसी की होती है।
2: लेकिन ये जो बादशाह साहब, हमारे जो अम्बेसडर्स और वहाँ पे जो अमला पाकिस्तान अम्बेसी में, ये तो सर्वेंट होते हैं, यानी कि हमारे जो टैक्स पेयर्स की तनख्वाह पे जो है वो मुलाजम यहाँ पे लगते हैं, लेकिन जब वो यहाँ पे आते हैं जब काम करते हैं तो इस तरह महसूस होता है कि जिस तरह वो यहाँ पे कोई बादशाह या कोई बहुत बड़ी शख्सियत आ गए हैं कि आपने उनसे मिलने के लिए भी टाइम लेना है, आपने यानी जिस तरह के हम उनके नौकर हो गए हैं।
0: नहीं, ये आपकी बात दुरुस्त है, और इस पर हमने बहुत दफ़ा बात की है कि सफारत खाना जो है वो एक नेशनैलिटी को रिप्रेजेंट करता है, एक मुल्क को रिप्रेजेंट करता है, और उसके मुल्क के जो बाशिंदे यहाँ पे रहते हैं उनकी खिदमत के लिए जो है वो उसको काम करना चाहिए। अच्छा, अभी एक इंडिया में एक बड़ा मसला पैदा हो गया है, आपको याद होगा कि वो अयोध्या में मस्जिद ढहा के उन्होंने एक राम मंदिर बनाया था, और ख़ास तौर पर बीजेपी के लिए वो उन्होंने हुकूमत जो मंदिर बनाया, और उसकी जो उसके बोर्ड में जितने लोग थे वो सारे बीजेपी के मेंबर थे। अब ये पता चला है कि उस राम मंदिर में करोड़ों रुपया चांदी जेवरात वहाँ से गायब हो गए हैं। وہ جیسے محمود خواب محمود غزنوی آتے تھے نا, سونا اٹھایا چل پڑے. اسی طرح اب اس حکومت کے مودی صاحب کی حکومت کے جو کچھ لوگ ہیں انہوں نے اس مندر سے ہی پیسے غائب کر دیے. مثلاً اگر, اور آپ یقین نہیں کریں, میں حیران ہوں کہ ایک مندر میں 20-20 لاکھ روپیہ روزانہ جو ہے وہ لوگ اس میں ڈالتے ہیں, اور لاکھوں لوگ اس کا جو ہے مندر میں جاتے ہیں. بڑا زبردست مندر بنایا.
2: اچھا صاحب, مجھے یہ آج تک سمجھ نہیں آئی کہ ہم جب کسی مزار پہ پاکستان میں ہو یا کسی مندر میں ہو یا کسی ایسی جگہ وہاں پہ ہم جو ہے وہ یا کوئی قوالی کا یا گانے کا پروگرام ہو وہاں پہ ہم پیسہ اس طرح پھینکتے ہیں شادیوں پہ کہ جس طرح پتا نہیں ہم ہی دنیا میں جو ہے وہ لینڈ لارڈ رہے.
0: وہ تو رضا آپ کو پتا, وہ دکھاوے کے لیے لوگ.
2: لیکن باشی صاحب نہیں, دیکھیں دکھاوا اب مسجد اور مندر میں, اور
0: مسجد کے بارے میں بات یہ کر رہا تھا جب قوالی کی آپ نے بات کی ہے. آپ نے اکثر دیکھا ہوگا, خواہ ہندوستان ہو خواہ پاکستان ہو, ایک قوال گانا گا رہا ہے, آپ اس کے سر کے اوپر کھڑے ہو کے ایک ایک نوٹ ایسے جیسے وہ بھائی اگر تم نے پیسے دینے ان کے قدموں میں رکھ دو اور پھٹو وہاں سے.
2: لیکن بادشاہ صاحب دوسری بھی اگر دیکھ لیں تو ہم جو ہمارے غریب جو بہن بھائی ہمارے پڑوسی ہمارے رشتہ دار ہیں ہم ان کو وہ پیسہ نہیں دیتے یا پیسہ نہیں دینا چاہتے نہ روٹی دینا چاہتے ہیں ہم جو ہے, لیکن مسجدوں پہ مزاروں پہ مندروں میں اور کسی جگہ پہ اس طرح جو ہے وہ سونا بھی دے آئیں گے پیسے بھی دے آئیں گے ہر چیز کر لیں گے لیکن کسی غریب کو دو وقت کی روٹی اور یہ جو سڑک پہ آپ کو پانی بیچ رہے ہوتے ہیں کبھی کوئی سپاری بیچ رہا ہے کوئی کچھ غبارے بیچ رہا ہے ان کے ساتھ ہم بارگیننگ کریں گے دو دو روپے ایک ایک روپے کے لیے لیکن جب ہم بڑے بڑے سٹور مال میں جاتے ہیں تو وہاں پہ ہزاروں لاکھوں کی چیز جو ہے وہ ہم بغیر جو ہے وہ بات کی ہے ریسٹورینٹ میں جائیں گے بغیر جھجھک کے ہم جو ان کو پتہ نہیں کتنے سو سو ہزار روپے جو ہیں وہ ٹپ دے آئیں گے
0: بالکل دے,
2: لیکن جو باہر غریب بیٹھا ہے اس کو ہم ایک ٹائم کی روٹی نہیں کھلا سکتے.
0: اچھا ایک اور عجیب سی بات یہ ہے کہ مندر میں جانے کے لیے وہ آپ کو فیس دینی پڑتی ہے, اس کے اگر آپ وہ پیسے نہیں دیں گے تو آپ کو وہاں سے نکال دیتے ہیں. اور اس پہ بھی بڑی ہندوستان میں بحث ہو رہی ہے کہ بھائی مندر تو سب لوگوں کے لیے ہے خواہ وہ غریب ہو خواہ امیر ہو, یہاں تک دیکھا گیا کہ اگر ایک امیر شخص آتا ہے تو لوگوں کو ہٹا کے اس کو جو اندر جانے دیتا ہے اگر وہ کچھ زیادہ پیسے دیتا ہے تو یہ. لیکن یہ جو مندر میں جو چوریاں ہو رہی ہیں نا وہاں پہ یہ میں عجیب سی بات ہے. اچھا ایک اور خبر آئی ہے وہ یہ ہے کہ یونائٹڈ اسٹیٹس اور اسرائیل کی انڈیا نے جو حمایت کی ہے اور اسرائیل جا کے مودی صاحب نے کہا کہ جی اسرائیل اور ہم جو ہے وہ فادر سن کا فادر مدر کا رشتہ ہے, تو اس پہ بھی ہندوستان میں اپوزیشن کے علاوہ بہت سی سوشل میڈیا پہ کافی کرٹیسزم ہو رہا ہے. ابھی وہ مودی صاحب میں عجیب سی بات ہے ہندوستان کے وزیر اعظم ہیں لیکن آپ کو بات نہیں کرنی آتی, وہ کبھی بھی ٹیلی پرومپٹر کے علاوہ بات ان کو تقریر نہیں کر سکتے. وہ تو وہ ابھی وہ میلبرن میں وہ تقریر کر رہے تھے, کہنا یہ چاہتے تھے کہ ہندوستان اور آسٹریلیا بھائی بھائی ہیں اور اگر ہم ساتھ کھڑے ہوں تو بڑے مضبوط ہو جائیں گے کیونکہ کواڈ کے ممبر ہیں جاپان آسٹریلیا انڈیا اور یو ایس اے. وہاں پہ کہتے ہیں ایک, اچھا وہ بھی ہندی میں بڑی گہری ہندی میں تقریر, ایک اور ایک تو دو ہوتا ہے لیکن ایک اور ایک گیارہ بھی ہوتا ہے. اب اس کی جو ٹرانزیشن کی جائے کسی کو سمجھ نہیں آئی وہ, اور لوگ اس پہ میمز بنا رہے ہیں لوگ ہنس رہے ہیں کہ بھائی تو ایک پرائم منسٹر ہے تو یہ سمجھ نہیں ہے کہ یہ کہہ کیا رہا ہے تو.
2: اچھا باشی صاحب پرائم منسٹر کی بات کی تو ہمارے جو دنیا کے پریزیڈنٹ جناب ٹرمپ صاحب ہیں وہ بھی تو سم ٹائم اسی طرح کی جو ہے وہ
0: انہوں نے پتہ کہا کہ اسلامک ریپبلک جاپان وہ ایران کا بھول ہی گئے کہ جی وہ جو حملہ ہم نے ان پہ کیا ہے اسلامک ریپبلک اور جاپان اس پہ بھی وہ بھی دیکھیں وہ ٹرمپ صاحب ہیں ان کی عمر تقریبا 80 سے تو کافی زیادہ ہے اور کہا جاتا ہے کہ ان کی مینٹل کیپیسٹی بھی جو اتنی اچھی نہیں ہے. اس
2: وقت صاحب 80 سال کے ہوں یا 25 سال کے ہوں آپ ایک عہدے پہ ہیں یا تو آپ اس عہدے کے قابل ہیں یا نہیں ہیں, تو یہ مجھے یہ بھی آج تک امریکہ کی خاص طور پہ سمجھ نہیں ہے. میرے خیال میں اوباما جو ہیں وہ یا ایک دو اور ہوں گے وہ امریکہ کی ہسٹری کے کم ترین صدور میں سے ہوں گے, باقی سارے جو ہیں یہ 70 اور 80 کے جو ہیں.
0: وہ سسٹم وہاں پہ ایسے ہے کہ جب آپ سیاست میں آتے ہیں تو 40-50 سال کی عمر میں لوگ آتے ہیں نارملی نا, پھر وہ کانگریس میں ہوتے ہیں, پھر سینٹ میں ان کی چنائی ہوتی ہے, تو 10-15-20 سال تو وہ وہاں پہ ہوتے ہیں. تو صدر کے انتخاب کے لیے پھر آپ کو پارٹی میں کی نامنیشن چاہیے ہوتی ہے, پہلے پرائمریز ہوتے ہیں, اس کے لیے وہاں پہ اگر 5-6 ممبرز ہیں کھڑے ہوئے ایک پارٹی میں تو اس میں سے ایک کو چننا ہوتا ہے. تو وہ یہ پروسیس جو ہے لگتے کرتے کرتے آپ کو اتنا, جو بائیڈن وہ اس سے چلا نہیں جاتا تھا, وہ اس سے پہلے یاد ہوگا آپ کو ریگن, اس کا بھی بڑا مسئلہ تھا, بش سینئر وہ تو گر پڑے تھے تقریر کرتے کرتے. تو یہ واقعی یہ وہاں پہ کوئی لمٹ ہونی چاہیے کہ بھائی آپ جیسے انڈیا میں پتہ لمٹ ہے وزیر اعظم کے لیے 75 سال کی, اب مودی صاحب نہیں مان رہے اس کو, وہ ابھی تک لگے ہوئے ہیں پرائم منسٹر نا, حالانکہ ان کی جو بی جے پی پارٹی ہے اور آر ایس ایس.
2: باشی صاحب اقتدار کا نشہ بڑا برا ہے,
0: یہ بات آپ کی بڑی درست ہے, اقتدار کا نشہ ہے, لیکن ہندوستان نے بڑی سخت غلطی کی ہے اسرائیل اور امریکہ کے ساتھ مل کے ایران کے خلاف جو انہوں نے کیا, اس سے جتنی بھی انویسٹمنٹ تھی انڈیا کی ایران میں وہ ساری ضائع ہو گئی ہے. اب تو دیکھیں وہ چابہار ہاربر تھی نا, امریکہ نے اس کو بھی تباہ کر دی ہے. وہ انڈیا نے ایران کے ساتھ مل کے وہ بندرگاہ بنائی تھی گوادر کے مقابلے میں, تاکہ بجائے گوادر اور افغانستان سے سینٹرل ایشیا میں اپنے جو تجارت کی جائے وہ چابہار سے ذریعے سیدھی جاتی تھی, وہ اب زیرو ہو گئی ہے. لیکن ایران اور ہندوستان کے تعلقات بہت خراب ہو گئے ہیں, کیونکہ جب ایک ملک کا وزیر اعظم کھل کے آپ کے دشمن سے کے ساتھ کہتے ہیں کہ آپ ہمارے ماں باپ ہیں, تو پھر وہ.
2: اچھا بھائی صاحب, یہ ایک اور اسرائیل نے جو ہے وہ ان کی جو انٹیلیجنس ہے اس نے ٹرمپ صاحب کو کہا تھا کہ ایران جو ہے وہ آپ کو
0: تمہیں مارنا چاہتا ہے. جی ہاں, یہ بھی بکواس.
2: ابھی جو ہے وہ ٹرمپ صاحب کا بھی بیان آیا کہ اگر انہوں نے یہ کوشش کی تو میں جو ہے وہ ایران کے ساتھ بڑا برا سلوک
0: نہیں, تو انہوں نے ان کے صدر ان کے لیڈر ان کو مار تو دیا, پہلے دن ہی مار دیا تھا ان کو. لیکن دیکھیں آپ انٹرنیٹ پہ سوشل میڈیا پہ بڑی بحث چل رہی ہے, میں کافی حصہ لیتا ہوں اس بحث میں. اب وہ یہ کہہ رہے ہیں کہ بھائی خمینی صاحب کو مارنا تو یہ تو اچھی بات تھی کیونکہ وہ بڑے ظالم تھے, لیکن اگر یہی پیمانہ رکھا جاتا ہے کہ کسی ہیڈ آف دا اسٹیٹ کو, آج تک ایسا کبھی نہیں ہوا سوائے امریکہ کے, امریکہ نے یہ پہلی دفعہ نہیں کیا. آپ کو پتہ ہے صدام کو مارا انہوں نے, لیبیا کے گدافی صاحب کو مارا ہے, اس کے علاوہ انڈونیشیا میں انہوں نے کوپ کرایا تھا سکارنو کے خلاف, چلی میں کیا, پوری دنیا میں ان لوگوں نے جو ہے امریکہ نے خاص طور پہ. تو جب تم اپنے آپ کو آپ سمجھتے ہیں کہ یہ آپ کا حق ہے کہ کسی ملک میں جا کے رجیم چینج کرو, ان کا آئل پہ قبضہ کر لو, تو کیا دوسرے ملک نہیں آپ کو کر سکتے ہیں؟ تم کر کے امریکہ دیکھیے, امریکہ ایران کا کچھ نہیں بگاڑ سکتا, اگر انہوں نے بگاڑنا ہوتا تو ابھی 3 مہینے میں کر دیتے, سوائے اس کے کہ ایٹم بم مار دیں, اس کے علاوہ ان کے پاس اور کوئی چارہ نہیں رہا. ایران کی ساری میزائل کیپیسٹی, ان کی ڈرونز, ان کی فوج ساری انڈر گراؤنڈ ہے, تو آپ کچھ نہیں کر. اور پھر انہوں نے ایک اور بات کی, آپ کو پتہ ہوگا شاید, ایران میں 31 جو ہے صوبے ہیں چھوٹے چھوٹے, تو انہوں نے جس ہر صوبے میں وہاں پہ جو ان کی فوج ہے اس کو انڈیپینڈنٹ کیا ہوا ہے, ان کو ضرورت نہیں ہے کہ وہ دوسرے سینٹرل کمانڈ سے پوچھیں, تو انہوں نے جو کو حملہ کرنا ہوتا وہ خود ہی کرتے ہیں, تو انڈیپینڈنٹلی وہ لڑائی کر سکتے ہیں. یہ بھی جو ہے ایک دشمن کے لیے بہت ہی عجیب سی بات ہے, وہ کہتا ہے ہم نے سینٹرل کمانڈ کو تو مار دیا لیکن لڑ رہے ہیں, ابھی تک لڑ رہے ہیں یہ, تو یہ ایک جو ہے بڑی.
2: اچھا آپ نے ابھی ذکر کیا مختلف ممالک کے جو لیڈران تھے جن کو مار بھی دیا گیا, اور یہ جناب اسد صاحب کہاں ہیں سیریا کے جو سابقا پریزیڈنٹ؟
0: وہ ماسکو میں ہیں, ان کو پتا تھا نا کہ مجھے مار دیں گے تو وہ بھاگ کے ماسکو چلے گئے تھے. لیکن اچھا ابھی سیریا کی بات کی, امریکہ نے اسد صاحب کو تو بھگوا دیا, لیکن اس جگہ پر کس کو لے کے آئے ہیں؟ آئی ایس آئی کے, آئی ایس کے جو چیئر پرسن تھے جنہوں نے سیریا کے میں وہاں پہ لڑائی کی, ان کو انہوں نے صدر بنا دیا. کوئی الیکشن نہیں ہوا, کسی سے نہیں پوچھا گیا, کوئی پارلیمنٹ نہیں ہے, امریکہ نے کہا کہ یہ بندہ جو ہے نا.
2: اور یہ پھر کہتے ہیں کہ جی ISIS جو ہے وہ مسلمان ہے, یہ ہم پوری دنیا کے پر قبضہ کر رہے ہیں.
0: یہ بالکل وہی بات ہوتی اگر امریکہ طالبان سے جیت جاتا اور وہاں پہ جو ہے القاعدہ کے کسی پریزیڈنٹ کو وہ یا صدر کو وہاں پہ وہ صدر بنا دیتے. تو دیکھیے اگر آپ گہرائی میں دیکھیں تو امریکہ کے پاس کوئی فورن پالیسی کوئی صحیح نہیں ہے. وہ چاہتے ہیں کہ کیونکہ وہ دنیا کی سب سے بڑی سپر پاور تھی تو وہ جو کچھ کرنا چاہتے ہیں وہ کریں, کوئی ان کو چیلنج نہیں کرے. لیکن اب دنیا چینج ہو گئی ہے, گلوبل ساؤتھ جو ہے وہ جاگ گیا ہے. ان ممالک میں امریکہ کی کوئی نہیں سنتا, 80% دنیا کی آبادی جو ہے وہ نان ویسٹرن ہے. تو اب امریکہ کا تھوڑی سی سمجھ آنی چاہیے. امریکہ کے جو نائب چیئرمین جو پریزیڈنٹ ہیں جے ڈی وانس, وہ تھوڑا سا بہتر سمجھتے ہیں ٹرمپ کی نسبت. لیکن وہ امریکہ کو پتہ ہے, وہ سمجھتے ہیں ابھی تک کہ وہ دنیا میں جہاں بھی وہ اپنی رائے جو ہے وہ ٹھونسیں, اپنی مرضی ٹھونسیں, تو یہ اب ہو نہیں سکتا ایسا. اچھا, ایک اور خبر میں آپ کے ساتھ شیئر کرنا چاہتا ہوں اور اپنے سامعین و ناظرین, کہ یہ جو جنگ ہوئی ہے غازہ, لبنان, سیریا اور ایران, اس میں اسرائیل نے 205 بلین ڈالر